0: बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन्, तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करौड़ीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच 14 मुदे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ़दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरूवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्यूचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रूबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नागेको ती न्यायाधीशको भनाई छ।
4: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो।
3: अब विचार तथा दृष्टिकोण। राज्य संचालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा, समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो, किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करूणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानवाधिकार, समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य संचालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दंगाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
4: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खा पत्रमा कृष्ण प्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलू उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
3: बहुराष्ट्रीय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढ़ी हुन्छ, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ? यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ, तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ, यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ, त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला, यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढ़ी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ़नुपर्छ। एक वर्ष हेरौं, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो, तर यस्तो अवस्थामा पनि सुते बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
4: अस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग माट
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68।
5: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553।
8: रेडियो संखुवा सभा समय सूचक, अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति, 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि शालिक बन्ने, राष्ट्रसंघका विशिष्ट प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल।
0: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक, वर्गीकरण नहुँदा रोकियो किता काट।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
0: र एथलेटिक्स कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य, टफ एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार, इंग्लिस प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुधे सहमतिको प्रसंग।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने, त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग संयुक्त समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मिनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
0: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदसँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेपा स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
3: यो वनमा ढाल्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9-10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
1: सूचना निकालेर बदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ।
0: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083 खानी अन्वेषणदेखि वन क्षेत्रको भोगा अधिकार, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टाछुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर,
4: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं, यो एकदमै गलत हो। किनभने सर्पले टोक्न साथ त्यो विष त्यही बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ।
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ। 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि, 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन्। कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन्। त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो। 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन र साउदी अरेबिया लगायतका लाखका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो। तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो, तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंग्रिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके। थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष सप्ताह 8 अरबौंका योजना, बजेट मात्रै खर्च, योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
1: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्कीला गोलभेडा, ताजा काउली, आलू बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लखेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर टहरा भत्काइएको थियो, तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बास छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रतिकिलो 50 70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़

0: नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेशका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रत्यक्ष शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 99, श्रीलंकाका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोबिन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो।
0: साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5000 मिटर दौड़मा कास्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 पूरा गर्दै कास्य जित्नुभयो। यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एण्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। मारारा ओभल डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल 3 बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
1: सर्पको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर सर्पको टोकाईबाट बस्नका लागि सावधानी अपनाउनु महत्वपूर्ण हुन्छ तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं
0: वसन्त बोहराजीले लेख्नु भएको छ सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो शरीरमा विष फैलिँदैन भनिन्छ यो विषयमा स्पष्ट पारिदिनु होला
6: शरीरको पाइतल्ला होइन कि कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन अब मुठले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन् त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ घाउ भइदिन सक्छ अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन एटलिस्ट हाम्रो 5-6 औंला मध्ये कुनै औंला चिर्ने गरी मात्र बाँध्नु पर्यो त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो
0: हरिदेव महतोले लेख्नु भएको छ नमस्कार म बर्दीवासबाट संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो
6: सर्पको विषबाट हामी जुन एन्टीभेनम भनेर दवाई दिन्छौं प्रतिविष भनिन्छ नेपालीमा त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इण्डियाबाट आउने हो र इण्डियामा द बिग फोर स्नेक भनेर 4 प्रजातिका सर्पको लागि बनेको छ एउटा कमन कोब्रा एउटा कमन करेट जुन तराईमा पाइने करेट भने एउटा रसल्स भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर 3 सर्पको लागि चाहिँ दवाई बनेर आएको छ कोब्रा अथवा करेट पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिरहेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ प्रतिविष एन्टीभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन रिसर्चहरू शुरू भएको छ नेपालमा पनि अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टीभेनम बनाएको हुन्छ अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन अलिकति समय लाग्छ त्यो यो धेरै लामो प्रक्रिया छ अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
0: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन् त्यो
6: हजुर
0: कस्तो खालको हो
6: त्यस्तो छ केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौं न माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टी भेनमहरूको लागि अगाडि बढाउने हो।
0: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्क खाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकारबीच 3 बुँदे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
0: 3 प्रहरीको पनि शालिग बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
1: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
0: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई। सैनिक नेतृत्व भने नझुक्ने।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

राष्ट्रसंघ विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल नियुक्ति प्रक्रिया भने अझै अगाडि बढ़ाइएन। नेपालमा रैथाने भाषालाई डिजिटल युगसँग जोड्ने प्रयास शुरूआत। काठमाडौँ विश्वविद्यालयद्वारा मौलिक पहिचान जोगाउने पहल। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। अन्यबाट श्रमिक भर्ना गर्न नपाइने व्यवस्था। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपति पेजेस्कियनको भनाई। अतिवादी संगठनको भने अमेरिकासँग युद्ध जारी राख्नुपर्ने दबाव। र इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेडसँग हल सिटी 2-0 पराजित।

0: हेर्नुहोस्, एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानवाधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेको नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा भने सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानवाधिकारवाद सम्बन्धी विज्ञहरूले बताएका छन्। राष्ट्रसंघका विशेष प्रतिवेदकले लामो समयदेखि भ्रमण गर्न चाहे पनि विगतका सरकारले रोक्दै आएका थिए। अगस्त 2025 तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाललाई भ्रमणका लागि अनुमति दिन सहमति जनाएको थियो। त्यति बेला मार्च 10-20 भ्रमणका लागि सहमति जनाएको थियो, तर त्यति नै बेला नेपालमा प्रतिनिधिसभाको निर्वाचन भएपछि डुहाइमको भ्रमण मिति सारिएको थियो। नेपाल सरकार र डुहाइम बीचको सहमति पछि उनको नयाँ भ्रमण तालिका जुन 9-19 लागि सारिएको थियो, तर मे 9 पहिलो साता बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्ला सरकारहरूले नियुक्त गरेका सयौं पदाधिकारीसँगै 2 संक्रमणकालीन न्याय आयोगका पदाधिकारीलाई पनि बर्खास्त गरेपछि डुहाइमलाई जूनमा तय गरिएको भ्रमण सम्भव नहुने जानकारी दिइएको थियो। 18 मेमा पठाइएको पत्रमा सरकारले सेप्टेम्बर पछिको अवधिमा भ्रमण मिति तय गरिने उल्लेख गरेको थियो। त्यसको जवाफमा डुहाइमले नोभेम्बर 17-27 नेपाल भ्रमण गर्ने प्रस्ताव राखेका छन्, तर 3 महिना बितिसक्दा पनि सरकारले उनलाई जवाब दिएको छैन। अहिलेसम्म नेपाल सरकारबाट कुनै औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन। डुहाइमले पोस्टलाई इमेल मार्फत जानकारी दिएका छन्। डुहाइमको भ्रमणको उद्देश्य नेपालको 10 वर्ष सशस्त्र माओवादी युद्धका क्रममा भएका गम्भीर मानवाधिकार उल्लंघनका घटनापछि नेपालले सत्य तथा न्याय निरूपण, क्षतिपूर्ति र यस्ता घटना पुनः नदोहोरिने सुनिश्चितताका लागि गरेका प्रयासको मूल्यांकन गर्नु हो। शाह नेतृत्वको सरकारले जूनमा हुने भनिएको डुहाइमको भ्रमण रद्द गर्दा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाइएको थियो, तर सरकारले यी 2 संक्रमणकालीन न्याय निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया अझै शुरू गरेको छैन। डुहाइमको प्रस्तावित भ्रमण अघि ती रिक्त पद पूर्ति हुन्छन् वा हुँदैनन् भन्ने स्पष्ट छैन। विगतमा ती निकायमा भएका नियुक्ति प्रक्रियालाई हेर्दा आवेदन आह्वानदेखि अन्तिम छनौटसम्म रिक्त पद पूर्ति गर्न करिब 6 महिना लाग्न सक्छ। सोही कारण डुहाइमलाई नेपाल भ्रमणका लागि आगामी मिति कहिले दिइन्छ भन्ने सरकारसँग स्पष्ट समय तालिका पनि छैन। आयघरमा नियुक्ति भएपछि उहाँको भ्रमण प्रभावकारी हुन्छ भन्ने हाम्रो विश्वास छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मानव अधिकार महाशाखाका प्रमुख रामजी दनाईले कान्तिपुरसँग भने, तर उनले डुहाइमको भ्रमणको निश्चित समयसीमा दिन सकेनन्। डुहाइमको भ्रमण बारेको पछिल्लो अनिश्चितता संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञलाई नेपाल भ्रमणको अनुमति दिन सरकारले गर्दै आएको लामो ढिलाइको निरन्तरता पनि हो। सत्य न्याय र क्षतिपूर्ति सम्बन्धी विशेष प्रतिवेदकसँगै जबरजस्ती वा अनैच्छिक बेपत्ता पारिने घटना तथा गैर न्यायिक संक्षिप्त वा मनपरी हत्या सम्बन्धी संयुक्त राष्ट्रसंघीय विज्ञ र कार्य समूहहरूले पनि पटक पटक नेपाल भ्रमणको अनुमति माग्दै आएका छन्। तीमध्ये केही अनुरोध सन् 2019 नै विचाराधीन छन्। नेपाल जस्तो लोकतान्त्रिक मुलुक राष्ट्रसंघका मानवाधिकार विज्ञहरूको निगरानी र मूल्यांकन प्रति खुला हुनुपर्ने राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान बताउँछन्। मानवाधिकार परिषदमा यसअघि दुई पटक सदस्य रहिसकेको र लगातार तेस्रो कार्यकालको आकांक्षा राखेको मुलुकले संयुक्त राष्ट्रसंघको उद्देश्य प्रतिवेदकलाई प्रतीक्षामै राख्नुले राम्रो सन्देश दिँदैन उनले भने। प्रधानले 10 वर्ष सशस्त्र माओवादी द्वन्दका हजारौं पीड़ितलाई न्याय दिलाउने जिम्मेवारी बोकेका आयोगहरूमा पदाधिकारी नियुक्ति गर्न सरकारले ढिलाइ गर्नुको कुनै औचित्य नभएको टिप्पणी समेत गरेका छन्। यदि संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी नहुनु नै भ्रमण ढिलाइ गर्नुको एकमात्र कारण हो भने समयमै नियुक्ति गर्न सरकारलाई केले रोकेको छ उनले प्रश्न गरे। यसैबीच कानून मन्त्री सोभिता गौतमका अनुसार मन्त्रालयले संक्रमणकालीन न्याय आयोगका पदाधिकारी छनौटका लागि खोज समिति गठन भएको र नामहरू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकेको बताइएको छ।
4: बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी बालिकामाथि भएको जघन्य अपराधको घटनामा नेपाल सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरूङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। त्यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
3: नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपालसहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमा ले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 79, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीले सूचीकृत गरिएको छ। रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न पाइने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रोजगारदाताले 6 भदौदेखि एफडब्ल्यूएससीएम मार्फत अनलाइन आवेदन दिई विदेशी कामदार भर्ना गर्न सक्नेछन्। यो प्रक्रिया रोजगार ऐन 1955 को धारा 60 अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट शुरू हुनेछ। त्यसपछि सशर्त स्वीकृति पत्र जारी गरिनेछ। विज्ञप्तिमा भनिएको छ, आवेदन पूर्ण भएको र तोकिएका सबै मापदण्ड तथा शर्तहरू पूरा भएको अवस्थामा सो स्वीकृति पत्र 14 दिनभित्र प्राप्त गर्न सकिनेछ। विदेशी श्रमिक भर्ना प्रक्रियालाई प्रभावकारी, पारदर्शी र सुरक्षित हुने ढंगले सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत मन्त्रालयले जनाएको छ। मलेसियाले सूचीकृत गरिएको म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। गत वर्ष कार्तिकमा मलेसियाले दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यान पावर कम्पनी छनौट गर्न नेपालसहित 5 वटा देशका म्यान पावरका लागि 10 वटा मापदण्ड निर्धारण गरेको भन्दै नेपाललाई पत्र पठाएको थियो। सो मापदण्ड अनुसार म्यान पावर कम्पनीको सिफारिश गर्न 27 कार्तिकको समय सीमा तोकिएको थियो। सरकारले भने त्यसलाई प्रस्तावका रूपमा मात्रै स्वीकार गरेको नोट मलेसियालाई पठाएको थियो। मलेसियाले पठाएको 10 बुँदे मापदण्ड प्रस्ताव मात्र हो, यही नै अन्तिम होइन त्यतिखेर प्रधानमन्त्री कार्यालयले पठाएको नोटमा भनिएको थियो। तसर्थ द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने, त्यसपछि दुई मुलुकबीच श्रमिक भर्ना प्रक्रियाबारे कुनै पनि वार्ता भएन। तर मलेसियाले 81 शुक्रबार विदेशी श्रमिकको भर्ना सम्बन्धी नयाँ मोडल लागू गरेको भन्दै सूचीकृत गरिएको म्यान पावरको नाम सार्वजनिक गरेको छ। यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले हिजो मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर फिरदोस आजामसँग भेट गरेका छन्। मन्त्रालयमा भएको सो भेटमा मन्त्री यादवले श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुङ्ग्याउनु पर्ने बताए। कार्यवाहक राजदूत आजामले मलेसियाले श्रमिक भर्नामा पहिलो पटक लिएको नीतिबारे नेपाललाई जानकारी दिएको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए। यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाद्वारा सूचीकृत गरिएका 25 संस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। कार्कीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि प्रदेश सभा सचिवालयलाई पत्रचार गरिसकिएको छ। कंग्रेसको समर्थन गुमाए पनि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको सत्ता सहकार्यले कार्कीलाई प्रदेश सभामा आवश्यक बहुमत भन्दा 10 बढ़ीको सुविधा दिएको छ। 92 सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि 47 सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सांसद छन्। को संख्या जोड्दा 57 पुग्छ। मुख्यमन्त्री कार्कीलाई विश्वासको मत जोगाउन एमाले नेकपाका सबै सांसद एकै ठाउँमा उभिए आवश्यक भन्दा 10 बढ़ी हुन्छ। कंग्रेसले भदौ 3 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। पर्सी हुने मतदानमा कंग्रेसको भूमिका भन्दा एमाले नेकपा गठबन्धनभित्रको एकता महत्वपूर्ण रहने एक सांसदले जनाए।

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: ब्रेकपछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो। काठमाडौँ विश्वविद्यालयले नेपाली, तामाङ र अंग्रेजीमा आधारित यान्त्रिक अनुवाद प्रणाली विकास गर्दै रैथाने भाषालाई डिजिटल युगसँग जोड्ने प्रयासको शुरूआत गरेको छ। नेपाल भाषा मगर, शेर्पा र थारू लगायत समुदायले एआई आवाज पहिचान डिजिटल शब्दकोश र अभिलेखीकरण मार्फत मातृभाषा संरक्षणका अभियान अघि बढ़ाइरहेका छन्। भाषालाई प्रविधिमा समेट्न राज्यको दिगो स्वामित्व र तीव्र पहल आवश्यक रहेको प्रसंगसहित कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
1: इन्टरनेट वा प्रविधिको दौड़मा समाहित हुन नसकेका भाषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ़िरहेका बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्रागिक स्तरबाट पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद टीएमटी प्रणाली ल्याएको छ। गुगल एकाडेमिक रिसर्च अवार्डको सहयोगमा विकास गरिएको यस प्रणालीका लागि नेपाली, तामाङ र अंग्रेजीका 1,00,000 भन्दा बढ़ी समानान्तर वाक्य संकलन गरी मोडललाई तालिम दिएको थियो। विश्वविद्यालयका प्राध्यापक एवं प्रयोगशालाका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक बालकृष्ण बलका अनुसार नेपालीले इन्टरनेटमा खोज्ने अधिकांश सामग्री अंग्रेजी वा नेपालीमा मात्रै भेटिन्छन्। तामाङ समुदायलाई इन्टरनेटको ज्ञान भण्डारसम्म पहुँच पुर्याउन र उनीहरूको मौलिक संस्कृतिलाई अन्य भाषामा फैलाउन टीएमटी प्रणाली सेतु बन्ने उनको विश्वास छ। अहिले अंग्रेजीको प्रभाव बढ़ेर हामीलाई नेपाली भाषामै लेख्न बोल्न गाह्रो भइसकेको छ। नेपाली भाषा अतिक्रमित भइरहेको छ उनले भने, तर विदेशमा बस्ने नेपाली समुदायमा मातृभाषाको महत्व बढ़िरहेको देखिन्छ। उनीहरू आफ्ना सन्तानले बिहेबारी सम्बन्धी नीति नियम जस्ता सांस्कृतिक र पारिवारिक परम्परा सिकुन् भन्ने चाहन्छन्। त्रैभाषिक अनुवाद प्रणाली उद्घाटनका क्रममा तामाङ अनुवाद टोलीका संयोजक अमृत योञ्जनले नेपाली मातृभाषाहरूको संरक्षण यस प्रविधिको विकासले नयाँ आशा जगाएको बताएका थिए। आगामी फागुनसम्म तामाङ भाषालाई गुगल अनुवादमा समेत लैजाने गरी क्रियाकारी भइरहेको प्राध्यापक बलले जानकारी दिए। नेपालबाट हालसम्म नेपाली, मैथिली र नेपाल भाषा गरी 3 भाषा मात्र गुगल ट्रान्सलेटमा उपलब्ध छन्। तामाङ भाषामा भइरहेको पहल र प्राप्त सफलताले नेपालका अन्य भाषिक समुदायलाई हौस्याएको छ। विशेष गरी मगर, शेर्पा र थारू समुदायले पनि मातृभाषालाई एआई प्रविधिमा ढाल्न तदारूकता देखाएका छन्। मगर र थारू समुदायले काठमाडौँ विश्वविद्यालयको प्रयोगशालासँग औपचारिक सहकार्यका लागि इच्छा प्रकट गरिसकेका छन्। मगर समुदायले त विश्वविद्यालयको प्राविधिक टोलीलाई मोडल तालिमका लागि 25,000 भन्दा बढ़ी वाक्य र शब्द उपलब्ध गराउने जनाएको छ। यही पहलमा जोड़िएका आदिवासी भाषा संस्कृति अध्ययनका अभियन्ता विष्णु कुमार सिंजालीले आफ्नो मातृभाषाको वर्तमान अवस्थालाई लिएर चिन्ता व्यक्त गरे। उनका अनुसार कुल 20,00,000 मगर जनसंख्या मध्ये करिब 11,00,000 मातृभाषा बोल्न छाडिसकेका छन्। उनले भने, नयाँ पुस्तालाई मातृभाषा सिकाउन र यसको निरन्तरता सुनिश्चित गर्न प्रविधिको प्रयोग अपरिहार्य बनिसकेको छ। प्रविधिमा भाषा समेटिँदा सरकारी कामकाज र सेवा प्रवाहका लागि सरकारलाई पनि सहज हुन्छ। धेरै जनशक्ति आवश्यक पर्दैन र मेसिनले नै कामलाई सहज बनाइदिन्छ। संविधानको धारा 7 बमोजिम देवनागरी लिपिमा लेखिने नेपाली भाषा संघको सरकारी कामकाजको भाषा हो भने प्रदेशले भाषा आयोगको सिफारिशमा अन्य मातृभाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा निर्धारण गर्न पाउँछ। हालै मात्र कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाका रूपमा लिम्बू र मैथिली भाषालाई मान्यता दिने कानून निर्माणको प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। रैथाने भाषाहरू मध्ये डिजिटल क्षेत्रमा सबैभन्दा धेरै र व्यवस्थित पहल नेपाल भाषामा भएको छ। यस भाषाका ऐतिहासिक रञ्जना र प्रचलित लिपि युनिकोडमा प्रमाणीकरण भइसकेका छन्। हाल यस भाषाका लागि मोबाइल किबोर्ड, डिजिटल शब्दकोश, गुगल अनुवाद, शिलालेखका अक्षर पहिचान गर्ने ओसीआर टूल जस्ता सुविधा उपलब्ध छन्। यसमा काठमाडौँ महानगरपालिकाले पनि सक्रियता देखाउनुका साथै डिजिटाइजेशनमा लागेका युवालाई आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ। कार्यवाहक मेयर सुनिता डंगोल आफै रञ्जना लिपिको डिजिटल प्रवर्धनमा सक्रिय छन्। आफ्नो मौलिक भाषालाई एआई मार्फत जीवन्त राख्न युवा इन्जिनियर स्वर्णिम नकर्मीको नेतृत्वमा नेवा एएसआर अटोमेटिक स्पीच रिकग्निसन परियोजना सक्रियता साथ अगाडि बढ़िरहेको छ। यो परियोजना नेपाल भाषा बुझ्ने र बोल्ने, आवाज पहिचान र टेक्स्ट टू स्पीच प्रणालीको विकासमा केन्द्रित छ। सामुदायिक सहयोगमा आधारित यस परियोजना अन्तर्गत अहिलेसम्म 35,000 भन्दा बढ़ी आवाजका नमूना संकलन भइसकेको नकर्मीले बताए। काठमाडौँ महानगरपालिकाको सहयोगमा संस्कृतिविद मल्लकेश सुन्दरको संयोजकत्वमा नेपाल भाषा डिक्सनरी एप सञ्चालनमा ल्याइएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरका अनुसार एपमा 41,000 भन्दा बढ़ी शब्द र तिनका अर्थ समावेश छन्। काठमाडौँ विश्वविद्यालय र काठमाडौँ महानगरको सहकार्यमा एआई प्रयोग गरेर काठमाडौँ उपत्यकाभित्र प्राचीन ऐतिहासिक सम्पदाको डिजिटल अभिलेखीकरणको काम भइरहेको छ। नेपाली भाषालाई कम्प्युटर र इन्टरनेटमा सहज बनाउन युनिकोडको प्रयोग, प्रचार प्रसार र उकालातमा नेतृत्वदायी भूमिका खेलेका लेखक केदार शर्माले भने मदन पुरस्कार पुस्तकालयले युनिकोड किबोर्ड बनाउँदा कम्प्युटर र टूलहरू असाध्य महँगा थिए, तिनले धेरै बिजुली खान्थे र मोबाइल फोन आइसकेका थिएनन्। सबैभन्दा ठूलो अवरोध त भाषाकै थियो। अंग्रेजी नजान्ने मान्छेले कम्प्युटर चलाउनै नसक्ने अवस्था थियो। जब एन्ड्रोइड प्रविधि नेपालमा भित्रियो, यसले रैथाने भाषालाई नयाँ जीवन दियो। एन्ड्रोइड प्रविधिको विकास र सोशल मिडियाको विस्तारले रैथाने भाषामा लेख्ने र अभिव्यक्त हुने वातावरण सृजना गरेको उनको विश्लेषण छ। शर्माका अनुसार कुनै पनि भाषा लोप हुनु भनेको शब्द समाप्त हुनु मात्र होइन, त्यस भाषासँग जोडिएका पुस्तो पुरानो ज्ञान र स्थानीय लोक संस्कृति पनि सँगै समाप्त हुनु हो। त्यसैले प्रविधिमा आफ्नो उपस्थितिलाई मजबूत बनाउनु नै भाषा बचाउने सबैभन्दा गतिलो उपाय हो। तर यसका लागि प्रविधिको उपलब्धतासँगै सम्बन्धित भाषाका समुदायमा भाषाप्रतिको गौरव र अपनत्व हुनुपर्छ। सरकारी ढिला सुस्ती र बजेटको अभाव देखाएर काम रोकिरहने प्रवृत्तिप्रति भाषाविद र अभियन्ताहरू आपत्ति जनाउँछन्। एआईको तीव्र दौड़मा रैथाने भाषालाई सान्दर्भिक राखिराख्न द्रुत गतिमा काम गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ।
0: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा हिजो बिहानैदेखि डोजर चलाएर भत्काएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार जनकपुरका 7 पोखरीमा गरिएको अतिक्रमण हटाइएको छ। जनकपुरका दशरथ, रत्नसागर, गौडदैल लगायतका पोखरीको डिल अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको हो। 7 पोखरी अतिक्रमण गर्दै बनाइएको 5 घरसहित 3 टहरा, पसल, होटल र पक्की तथा कच्ची घरहरू भत्काइएको उनले जानकारी दिए। गुठी संस्थानको नेतृत्वमा बनाइएको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार जनकपुरका 49 पोखरीमा अतिक्रमण गरी बनाइएका घर टहरा क्रमशः भत्काइनेछ। पोखरेलले जनकपुरका अतिक्रमित अन्य पोखरीको पनि सीमाङ्कन र रेखाङ्कनको काम भइरहेको बताए। उनले जनकपुरका अतिक्रमित सबै पोखरी क्रमशः खाली गराइने जानकारी दिए।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। लगानीकर्तालाई शेयर किन्न ब्रोकर कम्पनीले ऋण दिन पाउने व्यवस्था सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिएको छ। मार्जिन ऋण कारोबार नियमावली 2083 नाम दिइएको सो मस्यौदा नेपाल धितोपत्र बोर्डले तयार पारेको हो। सुझावका लागि मस्यौदा धितोपत्र बोर्डको वेबसाइटमा राखिएको छ। फागुन 2082 लागू हुने गरी धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशिका 2082 जारी गरेको हो। सो निर्देशिका मार्फत केही ब्रोकर कम्पनीले गत फागुनदेखि मार्जिन कारोबार शुरू गरेका छन्। गत चैतमा बोर्डले मार्जिन कारोबार सम्बन्धी 2074 सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ जारी गरेको हो। निर्देशिकाले लगानीकर्ताले धितोपत्र व्यवसायी ब्रोकर मार्फत ऋण सुविधा उपलब्ध लिएर शेयर किन्न पाउने बाटो औपचारिक रूपमा खुलेको हो। निर्देशिकामा मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीका कम्तीमा 25 लाख किता साधारण शेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रति शेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढ़ी वा बराबर हुनुपर्ने, पछिल्लो 3 वर्ष मध्ये कम्तीमा 2 वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकरण भएको कम्तीमा 2 वर्ष पूरा भएको हुनुपर्ने लगायतको व्यवस्था छ। यो व्यवस्थालाई थप प्रभावकारी रूपमा लागू गर्ने जोखिमको पर्याप्त विश्लेषण लगायत व्यवस्थाका लागि बोर्डले अहिले नियमावलीको मस्यौदा तयार पारेको हो। मस्यौदा जस्ताको तस्तै पारित भए ब्रोकर कम्पनीहरूले सूचीकृत कम्पनीको अवस्था, कार्यक्षमता लगायत आधारमा ती कम्पनीको शेयर धितोमा बढ़ी वा कम ऋण दिन सकिने व्यवस्था हुनेछ। मस्यौदामा लगानीकर्तालाई कति ऋण दिने र कुनै पनि धितो पत्रमा कति जोखिम लिन दिने भन्ने लगायतको व्यवस्था छन्।
1: इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताएका छन्। चिकित्सकहरूसँगको भेटमा पेजेस्कियनले त्यस्तो धारणा राखेका हुन्। इरानमा सर्वोच्च नेता मुज्तबा खामेनी प्रमुख निर्णयकर्ता मानिन्छन्। राष्ट्रपति पेजेस्कियनले युद्ध अन्त्यको पैरवी गरिरहेका बेला अतिवादीहरूले भने अमेरिकासँग युद्ध जारी राख्नुपर्ने दवाब दिइरहेका छन्। उनीहरूले इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको हत्याको बदला लिनुपर्ने बताइरहेका छन्। उनीहरूले गत जून महिनामा अमेरिकासँग भएको अन्तरिम समझदारीको पनि विरोध गरेका थिए। त्यसबेला दुई पक्षबीच समझदारीमा हस्ताक्षर भए पनि त्यसको कार्यान्वयन हुन नपाउँदै युद्ध शुरू भयो। 60 दिने सो समझदारी पत्रको म्याद गत साता सकिएको छ। राष्ट्रपति पेजेस्कियनले सो समझदारीले अमेरिकालाई फाइदा हुने भनेर फैलाइएका हल्ला गलत रहेको दावी गरे। पेजेस्कियनले वार्तामा जोड़ दिइरहेका बेला इरानी सैनिक नेतृत्वले भने अमेरिकालाई धम्कीको भाषा नबोल्न चेतावनी दिएको छ।
0: कान्तिपुर डायरीमा अब खेल समाचार। इंग्लिश प्रिमियर लीगमा फर्किएको हल सिटीले पहिलो खेलमै उत्कृष्ट शुरूआत गरेको छ। सिटीले म्यान्चेस्टर युनाइटेडलाई 2-0 पराजित गर्दै उत्कृष्ट शुरूआत गरेको हो। एमकेएम स्टेडियममा हलको जीतमा सेमी अजाई र नोवेल मेन्डीले गोल गरेका छन्। सन् 2016-17 सिजनपछि पहिलो पटक शीर्ष डिभिजनमा फर्किएको हलले खेलको शुरूआतदेखि नै म्यान्चेस्टरलाई दबावमा राखेको थियो। दोस्रो हाफमा युनाइटेडले बलमाथि नियन्त्रण राख्दै खेल फर्कने प्रयास गरे पनि हलको बलियो रक्षा पंक्ति विरूद्ध युनाइटेडले गोल गर्न सकेन। अन्तिमसम्म युनाइटेडले गोल फर्काउन नसकेपछि हलले 2-0 जीत सुनिश्चित गर्न सफल भयो। लीगमा पुनरागमन गरेको पहिलो खेलमै 3 अंक जोड्दै हलले च्याम्पियन्स आर्सेनलसँगै अंक तालिकामा आफ्नो खाता खोलेको छ।
1: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा। सम्पर्क 98-5-60-177।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुरी चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुरी चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-22-520।
5: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-5-20-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ तार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
1: र 9819320375।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
12: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
16: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल, 9861349444
18: र 0295901155।
19: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 0952-29-047, 0900-9002-0062।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि तंखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: सब जानकारीको लागि 029-562-061
3: 029-573-315
2: र 98-520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी तंखुवा सभा।
4: आयो सबको घर घर
5: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो तंखुवा सभा 95.5 MHz।
5: अब रेडियो तंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो तंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी एक बुद्ध चुक बाटो दूरसञ्चार जाने बाटो।
13: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068।
17: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
19: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
18: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू:
18: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
19: दाँत खोल्ने, दाँत सफा गर्ने,
18: दाँतको एक्सरे गर्ने,
19: झिक्न नमिल्ने पिच दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
19: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
18: बाङ्गो टिङ्गो दाँत मिलाइने,
19: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
19: सम्पर्क नम्बर 0295906667 र 9842267667।
20: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
20: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
20: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
20: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
20: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
20: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
20: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
21: प्रोप्राइटर सुनु एन भीमका दाइली।
20: सम्पर्क 0291400084 र 98040485827।
1: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: होटल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615349444
22: र 0295901055।
23: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
20: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
24: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
25: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
26: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
27: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421269487 र 98520519906।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-29-22-520।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: अन्ठानब्बे 658 र 98142-73601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष तर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज भदौ महिना हो। भदौ महिनाको आज विशेष गरी 7 गते आज आइतबार, तदनुसार ईस्वी सन 2026 रहेको छ। आज विशेष गरी आइतबार रहेको छ। तदनुसार आज 2026 अगस्त 23 तारीक नेपाल सम्मत 1146 रहेको छ। आज 1146 हुँदै गर्दा आज विशेष गरी गुल्लाथ रुद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन श्रावण महिनाको शुक्ल पक्ष रहेको छ। त्यस्तै गरेर विशेष गरेर आजको दिनमा सूर्योदयमा हेर्दा एकादशी रहेको छ। 55:24 27:49 मूल नक्षत्र 32:29 दिनको 6:38 विश्वकुम्भ युग 6:44 भवकरण 22:55 आज आनन्दादि युगमा सिद्धि युग रहेको छ। आजको दिनमानको समय 32:15 बिहान सूर्य उदय 5:38 जाँदा भयो। साँझ सूर्यास्त 6:33 जाँदा रहनेछ। आज पुत्रदा एकादशी व्रत हो। आजको दिन विशेष गरी आइतबार पनि पर्नु, आजको दिनमा विशेष गरी एकादशी पनि पर्नु आजको दिन अति नै महत्वपूर्ण दिन छ। आजको दिन विशेष तपाईँहरूले एकादशीको उपासना गर्नु राम्रो मानिन्छ। अब यो जानकारी सहित कार्यक्रममा ग्रह गोचरको पारा रहेको छ। सूर्य यतिखेर सिंह राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मिथुन राशिमा, बुध ग्रह सिंह राशिमा, बृहस्पति कर्क राशिमा, त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह कन्या राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा शनि ग्रहको अवस्था हेर्दा मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकको पनि धनुराशि नै रहने जानकारी गराउँछु। अब क्रममा तपाईँलाई ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँका विशेष गरेर तपाईँको दिनहरू कसरी व्यतीत हुन्छन्, तपाईँको राशिले के भनिरहेको छ, तपाईँको आजको दिनलाई तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिनचर्याहरू सुखद छन्। धर्म कर्ममा रुचि बन्न सक्छ। नवम स्थानको चन्द्रमाले गर्दा सकारात्मक ऊर्जा र तपाईँको लागि राम्रो कामहरूको वातावरणमा सृजना गर्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग कमी होला। आठौं चन्द्रमाको योग परेका छन्। काम गर्दाखेरि विशेष सावधानी नअपनाए काममा चटपटको भयहरू रहन सक्ने, शरीरबाट केही झुटाएर परे पनि आउन सक्ने सम्भावना छन्। विशेष ध्यान दिँदै अगाडि बढ्नु राम्रो हुन्छ। प्रेममा सफलता मिल्नेछ। अधुरा कामहरू पूरा हुन्छन्। वैदेशिक यात्राको लागि यात्रा गर्दै हुनुहुन्छ। काममा सफलता प्राप्तिको लागि दिन शुभ छ। पठन पाठन पनि राम्रो रहने योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहने योगहरू देख्न सकिन्छ। आफन्तहरूसँग अलिकति शत्रुता भने वृद्धि रहेता पनि अन्य क्षेत्रबाट भने तपाईँको प्रशंसा नै रहने योग छ। लामो दूरको यात्राहरूबाट सहज हुनेछ। काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक रमझममा तपाईँको लागि सुख छ। मन परेका व्यक्तिहरूसँग भने भेटघाट राम्रो रहनेछ। सोच एकदम सकारात्मक हुन सक्छ। आजको दिनमा तपाईँको लागि दिन सकारात्मक छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। अधुरा काममा पूरा हुन्छन्। आफ्नो कामबाट अरू पनि प्रभावित बनेर तपाईँलाई प्रशंसा पनि गर्ने योग रहेको छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: आजको दिनमा पराक्रमिक युग छ। तेस्रो चन्द्रमाले दाजुभाइसँगको सम्बन्धमा सुधार गर्छ। अधुरा कामहरू पूरा हुँदै जानेछन्। मन भने अत्याधिक रूपमा प्रशंसनीय रहनेछ। आफ्नो कामप्रति आफूलाई एकदमै आनन्द आउने युग छ। मान सम्मानमा वृद्धि रहनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्ने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहनेछ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक रमझममा तपाईँको लागि दिन शुभ छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथसाथमा आज तपाईँको राशिमा चन्द्रमा आउँदा सबैले तपाईँलाई प्रशंसा गर्ने युग त रहै नै रह्यो। अन्यथा अन्य कामहरूबाट पनि धेरै कुरामा शुभ राशिमा संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिन 12 चन्द्रमा हुँदा हुँदै पनि बृहस्पतिको दृष्टि हुँदा केही हदसम्म तपाईँको लागि सकारात्मक नै रहन सक्ने युग छ। 12 चन्द्रमाको लागि ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु दिन शुभ। असाध्य धार्मिक युक्त दिनहरू राशि मकरलाई संकेत छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनुका साथसाथमा पारिवारिक रमझममा पनि तपाईँको दिन व्यतीत रहनुको साथसाथमा तपाईँको लागि काममा सकारात्मक हुने राशिबाट संकेत देख्न सकिने योग रहेको छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सकारात्मक रहनेछ। सातौं शुक्रको योगले प्रेम सफलता रहनेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति घरमा अतिथिहरूको आगमन मन हर्षित रहने योग छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98

0: समस्याहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योति तर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा म लागिरहेको छु। यतिखेर फोन सम्पर्कमा कोही जिज्ञासुहरू आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: हेलो
0: राधे श्याम हजुर, आवाज आएन मेरो? ए प्रभु भन्दै थियो, उहाँहरूसँगको फोन संवाद भने हुन सकेको छैन। हामी पक्कै पनि तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौँ। यतिखेर दुईटा नम्बर तपाईँहरूको साथमा हामी राखेका छौँ, दुईटा नम्बरमा फोन गर्न सक्नुहुनेछ। 98453 97658 र 98142-73601 सिधा तपाईँहरू मेरो प्रत्यक्ष कुराकानी रहनेछ। आज एकादशी पनि हो, आज विशेष गरी यो एकादशी पुत्रदा एकादशी आजको दिन परेको छ। आज सबैले व्रत बस्नुहोला, किनकि आज 7 गते भदौ परेको छ। आज भदौको आइतबार को दिन तपाईँहरूले एकादशीको दिन प्राप्त गर्नु भएको छ। अब हामी केही दिन पछाडि ऋषि तर्पणी रक्षाबन्धनमा प्रवेश गर्दैछौँ भने आज विशेष गरी पुत्रदा एकादशी हो। धेरैलाई भ्रम नहोस्, कसैले भोलि पनि छन् अरे भन्दै हल्ला पनि छन्। आज कुनै पनि हिसाबले कुनै पनि तरबाट भोलिको एकादशी मान्ने छैन, आज नै हो एकादशी। सबैले आजको एकादशीको व्रत आजै लिनु र आजै एकादशीको दिन तपाईँहरूले चाहिँ भगवान नारायणको उपासनाहरू गरेर भगवानको लागि तपाईँहरूले आज भगवानको नाम संकीर्तन हरेक घरमा होस् हाम्रो यो कामना छ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, दुईटा नम्बर यतिखेर बिल्कुलै खाली छ। कोही जिज्ञासु तपाईँ पनि बन्दै गर्न सक्नुहुन्छ, कोही आउनु भएको इच्छा प्राप्त भएको छ। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियोको भोलम ठुलो भएको छ, सानो गर्न है त।
2: हजुर हजुर।
0: कहाँदेखि बोल्दै हुनुहुन्छ तपाईँ?
2: दार्चुलाबाट हो सर।
0: अनि तपाईँको रेडियो भोलमले सानो गरौँ न भनेको मैले खै मान्नु भएन भन्दै थिएँ, फोन डिस्कनेक्ट त्यस्तै हुन्छ हजुर, के गर्ने, फोन ठुलो पार्नुभयो उताबाट। रेडियोको भोलम भनी मैले धेरैचोटि

0: भन्ने गरी आज तपाईँको फोन डिस्कनेक्ट हुन सक्छ, त्यही भएको भएर तपाईँहरूले हामीलाई फोन गर्दा फोन रिसिभ भइसकेपछि उता गएर रेडियोको भोल्युम चाहिँ अफ गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? रमेशजी खोटाङको कुन ठाउँमा हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? यतिखेर
1: म खोटाङ।
0: कसको बारेमा हेर्नुहुन्छ आज?
1: म आफ्नै बारेमा। गुरु
0: कति सालमा जन्मिनु भयो भन्नु त?
1: 2045 साल फागुन 20 गते रातको 10 बजे।
0: 45 साल भन्नुभयो?
1: 15 गते
0: फागुनको
1: 20 गते।
0: के बार थियो फागुनको 20 गते 45 सालमा?
1: शुक्रबार।
0: रातिको कति बजे भन्नुभएको थियो अघि?
1: 10 बजे।
0: ठिक 10 बजे हो
1: हजुर।
0: कुन जिल्लामा भयो तपाईँको जन्म चाहिँ?
1: खोटाङ जिल्लामै भयो।
0: खोटाङ जिल्लामा भयो। अब तपाईँको यहाँबाट हेर्दा के देखिन्छ सुन्नुहोला। राशिको नाम ढाकाराम धनुराशि हुन्छ। के नाम हेर्ने गर्नु भएको छ? तपाईँको पण्डितजीले नाम के राख्नु भएको छ? भेषराज। नाम त बिग्रियो त हजुर। भू ध फाडा पूर्व साडा भन्छ के अरे, भे भो जाजीमा गयो, धेरै फरक पर्यो हजुर। तपाईँको घरमा चिना टिप्पणी छ कि छैन? एकचोटि तपाईँको एक दिनै फरक परेको हुँदा तपाईँको यो भन्दा चिना एकचोटि हेरेर चिना चेक गरौँ न, हुन्छ? वाट्सएप छ नि तपाईँसँग होइन? वाट्सएपमा यही नम्बर सेभ गर्नु होला त्यहाँ, तपाईँले अहिले जुन नम्बरमा फोन गर्नुभएको छ त्यही नम्बर, अनि त्यही नम्बरमा वाट्सएपमा तपाईँको फोटो खिचेर हाल्नु चिनाको, म तपाईँको त्यहाँबाट के रहेछ हेरेर जानकारी गराउँछु। अहिले छुट्टिन्छु। राधे राधे। खोटाङबाट हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा रेडियो खोटाङ सुनेर तर उहाँको भने हेर्न सकिएन, उहाँ हाम्रो संवाद हो। चिनालाई एकचोटि फेरि निर्कुल गरेर के रहेछ त्यस पछाडि हामी पुनः जानकारी गराउने नै छौ। कोही जिज्ञासु हुनुहुन्छ? म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: म बजाङदेखि बिरखराज जोशी गुरु।
0: बिरखरजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: साइकल एफएम
0: सुन्दै हुनुहुन्छ है। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा।
0: साल महिना गते समय भन्नु त?
2: 2055 साल
0: भाद्र
2: महिना 28 गते
0: आइतबार
2: बेलुका 36 बजे
0: 6:30 है बेलुका। कुन जिल्लामा भयो जन्म चाहिँ?
2: बझाङ जिल्ला।
0: बझाङ जिल्लामै हो। तपाईँको यहाँबाट हेर्दा बोध कुमार नाम आउँछ, वृष राशि हुन्छ। तपाईँको चिनाहरू बनेको छ कि छैन? चिनाको नाम के छ? बोध कुमारै छ कि अरू नै छ?
2: चिनाको नाम पनि बिर्खराजै दिएको।
0: बिर्खराजै छ है। सबै फरक पर्यो, के गर्ने, सबैको चिना हेर्नु पर्ने भयो एकचोटि, धेरै फरक परेको छ है। सुन न, बे बो काकी मृगशिरा हुन्छ है। अब फरक पर्यो, तपाईँको पनि एक दिन फरक पर्यो, तपाईँको पनि चिना हेर्नु पर्यो। त्यो चिना फोटो खिचेर तपाईँ वाट्सएप चलाउनुहुन्छ कि चलाउनुहुन्न? यही नम्बर सेभ गर्नु भएको छ कि छैन तपाईँको मोबाइलमा? के भनेर सेभ गर्नुभएको? त्यही नम्बरमा वाट्सएप पठायो, वाट्सएपमा त फोटो खिचेर पठाइहाल्नु। तपाईँलाई म फेरि समय कहाँनिर के लेखा छ अथवा तपाईँलाई हेर्न नआएको हुन सक्छ, तपाईँको सबै कुरा हेरेर म जानकारी गराउँछु। एक दिनकै फरक पर्यो, थोरै फरक भए म हेरिदिइहाल्थेँ तर पुरै फरक पर्यो है। हस् राजे राजे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा बझाङबाट पनि आज हेर्न सकिएन। एउटा कुरो सबैलाई जानकारी गराउँछु, एकचोटि तपाईँको चिना सब पहिले वाट्सएपमा हाल्नु न, मेरो यो समय भनिदिनु, नाम मिलाएछ मिलाएको छैन, कुण्डली मिलेको छैछ हेरिदिनु भनेर सबैले भन्नु त, अनि म तपाईँहरूलाई जानकारी गराउँछु है। यतिखेर हामी हरेक दिन झैं कार्यक्रम ज्योतिष दर्पण तपाईँको रेडियो सेटसम्म गुञ्जयमान गराइरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर।
3: राधे राधे श्याम।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
3: हजुर म डोटी बडी केदारदेखि हो।
0: बडी केदारबाट, डोटीको जिल्ला, डोटी जिल्लाको बडी केदारबाट। कुन कुन ठाउँमा हुनुहुन्छ तपाईँहरू त्यहाँ?
3: हजुर म बडी केदारको एक नम्बर वडामा छु सर।
0: गाउँको नाम?
3: गाउँको नाम सतुडा।
0: हजुरको शुभ नाम?
3: गणेश बम।
0: गणेश बम, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? एक नम्बरबाट
3: सुनिरहेको छु।
0: कुन रेडियो सुन्नुहुन्छ त? बडी केदार सुन्नुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: हजुर, मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु न।
3: 2069 साल फागुन 1 गते बिहान 4:30 बजे सोमबार।
0: फागुनको 1 गते अनि सोमबार?
3: हजुर हजुर, बिहान 4:30 बजे।
0: कति साल अरे?
3: 69 साल।
0: फागुनको 1 गते सोमबार परेन। तपाईँले एकचोटि मलाई के गर्नु पर्यो भने सही समयहरू घरमा सल्लाह गरेर टिप्नु पर्यो। 69 सालको फागुन महिनाको 1 गते सोमबार परेकै छैन। अहिले छुट्टिन्छ राधे श्याम।
3: हजुर
0: राधे राधे भन्नु न त एकचोटि। कार्यक्रममा हुनुहुन्थ्यो बैतडी के अरे डोटीबाट बडी केदार रेडियो सुनेर हामीलाई साथ दिनुहुँदै, तर उहाँको पनि बार मिलेन। फेरि पनि तपाईँ आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुनेछ। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू हामी गरि नै रहेका छौं। फटाफट रूपमा तपाईँहरूको बारेमा हामी जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
4: म बर्दियाबाट निशा थारू बोलेको गुरु।
0: निशा थारू बर्दियाबाट?
4: हजुर।
0: बर्दियाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर निशाजी?
4: बर्दियाको ठाकुरद्वारामा गुरु।
0: हजुर,
4: बर्दियाको ठाकुरद्वारामा।
0: ठाकुरद्वारामा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ?
4: म टाइगर एफएम म गुरु।
0: टाइगर एफएम सुनिरहनु भएको छ है?
4: हजुर हजुर।
0: अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: म मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
4: छोराको जन्ममिति 2076 साल।
0: 76 साल
4: 10 महिना 25 गते।
0: फोन राखेर फेरि फोनमा त्यो सबै कुरा कपीमा लेखेर फेरि फोन गर्नु होला। अहिले छुट्टिन्छु, तपाईँको भनेको मिलेन। राधे राधे
4: सबै थाहा छ गुरु, फोन लाग्दैन।
0: राधे राधे भन्नु देख्छु ती।
4: राधे राधे गुरु।
0: सबै थाहा हुने मान्छेले किन कपीमा लेख्नु भएन?
4: सबै थाहा छ गुरु, म यहाँ कपीमै लिएर बसेको छु।
0: अनि कपीमा के लेख्नु भएको छ?
4: 2076 साल 10 महिना 25 गते।
0: अझै मिलेन। तपाईँले फेरि रेडियो सुन्नु, रेडियोको नियमहरू छन्। तपाईँले हच्चको घरमा घटाघटङ फोन गर्दा मात्रै हुन्छ। राख्नु अहिले फोन। राधे राधे भन्नु।
4: राधे राधे।
0: हामीसँग हुनुहुन्थ्यो यतिखेर बर्दियाबाट। हामी त धेरै छुट्टी भन्ने गरेका छौँ, साल महिनाभन्दा वैशाख जेठ असार साउन भन्नुहोला भनिरहेको छौँ हामीले, होइन? अब एक महिना दुई महिना के हो त एक महिना दुई महिना भने? हामीलाई त महिनाको नाम चाहियो, बारम्बार भनेको छु मैले तपाईँलाई, एकचोटि होइन। त्यही भएर कार्यक्रममा निरन्तर सुन्नुहोला। फोन लाग्दैन भन्ने कुरै होइन, फोन दैनिक रूपमा लागिरहेको छ त, तपाईँहरू नियममा बसिदिनु पर्यो। अब आजै पनि आज हामीले चारवटा फोनमा के गर्यौँ, कसैको एक दिनको फरकको चिन्ह आयो, अर्कोको पनि एक दिनको फरक चिन्ह आयो, अर्को व्यक्तिको बार मिलेन, अर्को व्यक्तिको के भयो महिनै भन्न जान्दैन। समस्या यो हो कि मेरो समस्या कि तपाईँको समस्या? चारजनाको फोन त लागिरहेको छ त, नलागेको भन्न मिल्छ? फोन लागिरहेको छ, धेरैको फोन लाग्छ। एक दिनमा 10-15 जनाको फोन लागिरहेको छ, हामी रिसिभ गरिरहेका छौँ, होइन? यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म कालीकोटबाट पूजा मगर।
0: पूजाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ?
5: रेडियो नयाँ कर्णालीबाट।
0: कुन गाउँमा हुनुहुन्छ तपाईँ कालीकोटको?
5: कालीकोटको शुभ कालिका एक साथीदेखि गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
5: म देउरानीको छोरीको बारेमा।
0: देउरानीको छोरी भनेको आफ्नै छोरी जस्तो त भने होइन, भतिजी होइन?
5: हजुर हजुर।
0: भनिदिनु त, साल महिना गते समय?
5: 2082 साल पुष महिनाको 1 गते मङ्गलबार बेलुकाको ठ्याक्कै 9 बजे।
0: ठ्याक्कै 9 बजे। कुन जिल्लामा भयो जन्म चाहिँ?
5: कालीकोट जिल्लामा।
0: कालीकोटमै हो?
5: हजुर।
0: छोरी होइन?
5: हजुर हजुर।
0: राष्ट्रको नाम तीर्थ कुमारी नाम आउँछ। पण्डितजीले नाम राख्दा के राख्नुभयो त्यहाँ? नारायण गर्नुभयो कि भएन?
5: तारा राख्नु घटो।
0: तारा?
5: हजुर।
0: 82 सालको पुष महिनाको 1 गते 9 बजे जन्मिने मान्छेको तारा राख्दै चिना पनि कोरिसक्नु भएको छ?
5: नै गुरु, कोरेको छैन।
0: राशिको नाम तीर्थ कुमारी है आजदेखि?
5: हजुर हजुर।
0: रु रे रो ता ती अलिकति थोरै फरक पर्यो, एक दुई घन्टाको फरक पर्यो। अलिकति नाम राख्न जान्नु भएन छ गुरुले, तीर्थकुमारी नाम तुला राशि हुन्छ, लग्नमा बृहस्पति, साह्रै भाग्यमानी छोरी, बृहस्पति उच्च भएको छ, राजयोग पनि परेको छ, सुखी मान्छे, धन धान्यहरू धेरै कुरामा उन्नति प्रगति गर्ने खालको मान्छे हुन्छ। अहिले सामान्यतया बच्चा बच्ची हो, सामान्य चिसोहरूको कारणले अलिअलि खानपिनको समस्या, पेट फुल्ने समस्या हुन सक्छ, भनेको फेरि धेरै फुल्ने भन्न खोजेको, पेटमा अपचको समस्या हुन सक्छ, अन्य कुराको लागि राम्रो छ, भोलिको दिनमा उन्नति प्रगति एकदमै राम्रो छ है।
5: हजुर, अनि बुवा आमाको सम्बन्ध कस्तो छ?
0: बुवा आमासँगको सम्बन्ध ठिक छ, नराम्रो छैन, यहाँबाट ग्रहहरू एकदम राम्रा मिलेका ग्रहहरू छन्
5: गुरु। अनि आठ महिनामा दाँत निकाल्नु के हुन्छ गुरु?
0: केही हुँदैन, कहीँ लेखेकै छैन आठ महिनामा अशुभ भनेर। पाँच महिनासम्म अशुभ, मैले तपाईँलाई कतिचोटि भनेको छु, पाँचौं महिनासम्म अशुभ हुन्छ, छैटौं महिनादेखि शुभ भनेको छ, तर आठ बाह्र यो मान्छेको के हो भने ज्योतिष गणनामा छ आठ बाह्र अशुभ भन्ने हिसाबले त्यो खालको मान्यता हुन सक्छ, त्यस्तो आतिनुपर्ने कुरा छैन है।
5: हजुर गुरु, अनि शुभ रंग शुभ अङ्क?
0: दुई अङ्क राम्रो हुन्छ, यस्तो बच्चालाई पहिलो रंग पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
5: राधे
0: श्याम कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लाग्छौं। हरेक दिन आठ बजेबाट नौ बजेसम्म हामी तपाईँसँग रहन्छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। तपाईँ फोन गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरूको लागि हामी तपाईँसँग रहन्छौं अनि आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामीलाई तपाईँ फोन गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लाग्नुपर्ने हुन्छ। एकैछिन छोटो विश्रामको पालो र विश्रामपछि उपस्थित हुन्छ, सँगै रहनुहोला।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
7: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
8: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 6001।
8: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
9: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
10: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
9: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान आठ बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
10: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। एउटा कुरा अत्यन्त विचनीय विचारणीय शब्दहरूको प्रयास गर्दैछु आज। मैले धेरै ठाउँमा धेरैचोटि भन्ने गरेका छु, हामी पञ्चाङ्ग निर्णायक विकास समितिबाट परिचालित पञ्चाङ्गहरूबाट हामी हेर्छौं भनेको हाम्रो पात्रो होइन। आज एकादशी हो नि, यहाँ धेरैले भ्रम छरिरहनु भएको रहेछ। निम्बार्कचार्य श्री वैष्णव सम्प्रदायहरूले भोलिको हो एकादशी भनेर अफवाह फैलाउनु भएको छ कि हामीलाई भनिदिनु पर्यो यो यो कारणले गर्दा हामी भोलि व्रत बस्दैछौं। नभएदेखि धर्ममा सम्प्रदाय सम्प्रदाय बीचको द्वन्द फैल्याउने, धर्मलाई यो जुन संगठित भएर चाहिँ धर्म धर्ममा बाजो गराउने काम कृपया कुनै पनि सन्त महन्तहरूले नगरिदिनु होला। मैले आज एउटा प्रतिष्ठित व्यक्तिसँग फोनमा भर्खरै कुराकानी गर्ने प्रयास गरेको थिएँ, समय भने दिन सक्नु भएन अथवा बोल्न चाहनु भएन भन्ने पनि हुन्छ। मैले उहाँलाई भने यो किन भइरहेको छ, कुन शास्त्रको आधारमा कुन तिथि घटिघटी हुँदाखेरि आज पूरा रूपमा एकादशीको दिन हुँदाहुँदै भोलि किन मान्नु पर्यो, आज हिजो फेरि हामीले पढेको चाहिँ 55 घडी पार गरिसकेको दशमीले छुएको एकादशीलाई चाहिँ बरु विद्या एकादशी भन्छन्, त हामीले पनि बुझेका कुरा हो, पढेका शास्त्रमा छ। तर यहाँ त के छ भने हिजो शनिबार 6 गते 50 घडी 22 पला दशमी हुँदाहुँदै आज एकादशी किन नमान्ने होइन, अनि भोलि द्वादशी किन मान्ने, फेरि कारण के हो, यसको बारेमा हामी वृहत छलफलमा लाग्ने प्रयासमा थियौं। तर सनातन रेडियो नेटवर्कबाट भन्ने बित्तिकै उहाँले म बोल्दिन है, मलाई अहिले फुर्सद छैन भनेर फोन काटिदिनुभयो। यसको अर्थ हुन्छ अलिकति भागेको जस्तो हुन्छ, त्यस कारणले गर्दा तपाईँहरू पनि सावधानी हुनुहोला। आज एकादशी आजै हो, 7 गते आइतबार एकादशीको दिनमा आज विशेष गरी एकादशी मान्ने परम्परा छ। यो कुनै पनि शास्त्रले नभनेको कुराहरूलाई अफवाहको लागि सम्प्रदाय सम्प्रदाय बीचमा झगडाको लागि भोलि एकादशी मान्ने परम्परा जुन छ यो एकदम निन्दनीय र एकदम गलत छ मेरो बुझाइमा। कि मैले फेरि पनि भने कि हामीलाई उहाँहरूले सम्पर्कमा रहेर फोनमा कुराकानी गरेर यसो है बाबु हो यसो यसो भएर हामीले यसो गर्न खोजे भनिदिनु पर्यो नि, हामी त्यो पनि जानकारी लिनु पर्यो, कुन शास्त्रमा कुन श्लोकले आजको दिन एकादशी मान्न गलत भन्छ त सम्प्रदायको नाममा। मैले अर्को कुरा के छ भने पहिले सुरुमा यो सम्प्रदायहरूको आफ्नै पात्रहरू क्यालेन्डरहरू बनाउँदा आज नलिएर भोलि लिएर मिस्टेक भयो, त्यसलाई छुप्था पारेर भोलि नि आफ्नो गल्ती देखाउन अलि असह्य भएको हो कि जस्तो लागिरहेछ मलाई। यसमा म आज नभएर भोलि पनि कोही व्यक्तिसँग सम्प्रदायगत रूपमा नै हामी रहेर कुराकानी गर्ने प्रयासमा लाग्नेछौ। कोही त्यस्तो जानकार हुनुहुन्छ र हामीले भनेको कुरा चित्त बुझ्दैन भने कृपया फोन गरिदिनु होला 98453 97658 र 98142-73601 फोन गरेर तपाईँ र मेरो कुराकानी पनि रहनेछ। त्यो कुराकानी हामी भोलि रेडियोमा पनि प्रसारण गर्न सक्ने सम्भावना छ। यतिखेर कोही चाहिँ ज्ञासु हुनुहुन्छ यता लागू हामी फोनतर्फ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? धनगढीबाट सन्तोष विष्ट। सन्तोषजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? रेडियो अतरियामा कार्यक्रम बजिरहेको छ होइन? अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा तपाईँ? भतिजाको साल महिना गते समय भनिदिनुहोस् त।
1: 2070 साल भदौ महिना 6 गते आइतबारको राति 12:48 7 गते बार हुने बेला बिहान।
0: कुन जिल्लामा भयो जन्म?
1: कैलाली जिल्लामा।
0: कैलाली जिल्लामा भयो, 6 गतेको राति 7 गतेको बिहान। भतिज भन्नुभयो?
1: भतिज मेरो।
0: राशिको नाम गोविन्द नाम आउँछ, कुम्भ राशि हुन्छ। नाम के राख्नु भएको छ, चिना टिप्पणी कोर्नु भएको छ?
1: घरमा पुगेको छैन, पहाडबाट सोरिसक्यो।
0: नाम चाहिँ के छ?
1: सत्यम
0: हजुर,
1: सत्यम
0: सक्षम धेरै फरक पर्यो। 78 सालको भदौ महिनाको 6 गते आइतबारको राति भोलिपल्ट 7 गते हुने बेला भनेको 48 मिनटले तपाईँको भाषामा 7 गते हुने बेला होइन। गोविन्द नाम आउँछ, कुम्भ राशि हुन्छ, लग्नमा राहु छ, चौथो मांगलिक दोष पर्या छ, मांगलिक दोष परेपछि गएर शान्ति गराउनु। अहिले राहु भन्ने ग्रह 14 वर्ष 9 महिना 9 दिन भनेको लगभग लगभग बुझ्नुहोस् 15 वर्षसम्म राहु छ, पढाइमा असाध्य कमजोरी हुन्छ। पढाइको लागि राहु भन्ने ग्रहको 18 आधारपल्ट जप गर्ने, राहुका कवचहरू धारण गर्ने, अलिक एकोरोपनको हुन्छन्, दाँतहरू बिग्रिन्छ, छुच्चोपनका हुन्छन् है। त्यही त राहुले गर्दाखेरि धेरै कुरामा अशुभ गराउने खालको योग छ, शान्तिहरू गराउनु, पूजा पाठहरू गराउनु धेरै कुरामा राम्रो हुन्छ है त। आमा बुवासँगको सम्बन्ध राम्रै छ, दाजुभाइसँग पनि राम्रै हुन्छ, ठिकै छ, त्यस्तो नराम्रो छैन है त। घरको वास्तुको लागि ठिक छ, आत्तिनु पर्दैन, एकचोटि ग्रह शान्ति मजाले गराउनु होला, अनि ग्रह शान्ति गराइसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: कुन ग्रहको शान्ति गर्नु पर्यो गुरु? राहुको,
0: राहु भन्ने ग्रहको शान्ति गर्नु पर्यो, 18 हजार पल्ट जप गर्नुपर्छ, रुद्रचण्डी पाठहरू गराउनुपर्छ, अनि विशेष गरी राहुका कवचहरू पनि धारण गरे धन राम्रो हुन्छ है त। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। फोन तपाईँ गर्न सक्नुहुन्छ, तपाईँको फोन पक्कै पनि हामी सम्बोधन गर्ने नै छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु राधे राधे, ए प्रभु राधे राधे हजुर। कोही हुनुहुन्थ्यो तर हामीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा उहाँको सम्पर्क हुन सकेन, फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर तनहुँबाट कमला थापा बोलेको।
0: कमलाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हजुरले?
2: रेडियो त खै के हो भन्ने,
0: आज मात्र सुन्नु भएको हो?
2: हजुर।
0: अरू बेला सुन्नुहुन्थेन यो कार्यक्रम?
2: हजुर म त सुन्थिन, आज सुनेको, अनि त्यही भएर नम्बर लिएर गरेको।
0: कति मेगाहर्जमा सुन्दै हुनुहुन्छ थाहा छ?
2: हजुर थाहा छैन,
0: केही थाहा छैन। तपाईँ कहाँ हुनुहुन्छ अहिले ठ्याक्कै?
2: म अहिले तनहुँमै छु।
0: कुन ठाउँमा त नि?
2: तनहुँ दमौली।
0: दमौलीमा हुनुहुन्छ, त्यहाँ तपाईँले पावर एफएम सुन्नुहुन्छ होला?
2: ए
0: बन्दीपुरमा छ त, यता माथि बन्दीपुरको डाँडामा है, तपाईँ पावर एफएम सुन्दै हुनुहुन्छ, भोलिदेखि पनि सुन्ने प्रयास गर्नुहोला। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: हजुर श्रीमानको बारेमा।
0: साल महिना कति समय भनिदिनु त?
2: 2055 छ महिना 27 गते मंगलबार।
0: तपाईँको भनेको मिलेने, एकचोटि फोन राखेर फेरि कार्यक्रमको नियमहरू सुन्नुहोला, म नियमहरू जानकारी गराउँछु, अनि फेरि भोलि फोन गर्नुहोला, कार्यक्रम सुन्ने बानी गर्नुहोला। अहिले छुट्टिन्छु, राधे राधे।
2: मिलेन अरे,
0: मिलेन अहिले, राख्नु न फोन ल। राधे राधे, उहाँले हामीसँग फोन सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ। हामीलाई एकचोटि सुन्ने प्रयास तपाईँले गरिदिएर नियमहरू सुनेर अनि बल्ल जानकारी गराउनु होला। हामीले प्राय जसो नियमहरू भनिरहेका छौं र तपाईँहरूलाई भनेका छौं, कपीमा लेख्नुहोला कुन सालमा जन्मिनुभयो, कुन महिनामा जन्मिनुभयो, कति गते जन्मिनुभयो, के बार जन्मिनुभयो, कुन जिल्लामा जन्मिनुभयो, होइन सबै कति बजे, सबै कुराहरू लेखेर हामीलाई फोन गर्नुहोला भनिरहेका छौं। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म हेटौँडा 18 श्रीराम खतेवडा बोले हजुर।
0: श्रीराम खतेवडा, हेटौँडा 18 भनेको कुन गाउँ पर्यो?
3: यो फुर्के चौर।
0: फुर्के चौरमा कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? फुर्के चौरमा मकवानपुर गढी एफएम सुन्नुहुन्छ, कार्यक्रम टाइम टाइममा नआएर हैरान पार्नुहुन्छ होइन?
3: हजुर हजुर।
0: मलाई धेरैले गुनासो गर्नु भएको छ, कति भन्नु भनौँ न, अब कति गुनासो गर्नु मैले अब रेडियोका साथीहरूसँग है।
3: हजुर हजुर
0: ल भनौँ त अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको हजुर।
0: कति सालमा जन्मिनुभयो छोरा?
3: 2057 साल भदौ 25 गते आइतबार बिहान 8 बजे।
0: ठ्याक्कै 8 बजे हो?
3: हजुर हजुर
0: बिहान 8 बजे। कुन जिल्लामा भयो जन्म?
3: मकवानपुर जिल्ला।
0: मकवानपुर जिल्ला। छोराको यहाँबाट हेर्दा राशिको नाम खिमानन्द नाम देखिन्छ, चिना बनाएको छ कि छैन? के छ चिनामा नाम? खिलराज। ठिक छ, मिलिहाल्यो। मकर राशि हुन्छ, माङ्गलिक परेछ, बिहा गर्न आँखसँग बिहा नगरे सम्भावना राम्रो छैन, विवाह बिग्रिन सक्ने, दुई घरबार योग अथवा अन्तर्जातीय योगको बिहाको योग छ। अहिले राहु भन्ने कुरा चलाएको छ, घरमा छैन छोरो भनेको मान्दैनन्, पैसा कमाउँछन् तर घरसँग राम्रो छैन सम्बन्ध। अब छोरालाई एक्लो एक्लो पार्न भएन है बा? त्यस्तै देखिन्छ यहाँबाट। मैले त भएको यहाँ मैले जे देखेँ त्यही भन्ने
3: हो।
0: झनक्क रेखाउँछन् केही भन्ने हुन्न होइन? बिहे गर्नुभयो कि भएन? तपाईँ के थरी?
3: म खतिवडा बाहुन हो।
0: उहाँले के ल्याउनु भयो त?
3: अलिक अब अन्तर्जाति नै बिहा गरे
0: भनिदिनु न, त मलाई थाहा भइसक्यो तर यहाँ चाहिँ के चाहिँ हो भनिदिनु न सुनौँ भनेर।
3: होइन तिमसिना
0: छेत्री ल्याउनु भयो?
3: हजुर हजुर।
0: अनि कुरो यहाँ त मिलेन, अनि अहिले फेरि घरसँग कोहीसँग कुरै मिल्दैन फेरि होइन? पत्नी भनेपछि पत्नीकै माला जपेर भन्ने मान्छे होइन? हेर बाको मनमा त सक्क परेको है। अब के गर्नु त, ग्रह यसो छ, तपाईँहरू बेलामा शान्ति नै गर्नुहुन्न, अनि
3: के गर्नु पर्ला? विदेशमा छ,
0: मैले त पनि भनिसकेँ त, घरमा छैन।
3: राम्रो काम एउटा चाहिँ बन्दैन, अब के गर्नु पर्ला?
0: अब पहिलो नम्बरमा राहु भन्ने ग्रहको शान्ति गर्नु पर्यो। राहुको शान्ति गर्ने, राहुको पूजा पाठहरू गर्ने, एउटा माङ्गलिक शान्ति गर्ने, माङ्गलिक शान्ति नगरे अहिले त अन्तर्जाति भएको छ, भोलि त्यो पत्नी छोडेर फेरि अर्को पत्नीलाई अरूसँग चाहिँ प्रेम भयो भने के गर्ने फेरि? तपाईँको बुहारी पनि असाध्यै एकोरी, असाध्यै घमण्डी हुनुहुन्छ फेरि, कसैले भनेको छोरा भन्दा बुहारी झन् घमण्डी। कहाँ हुन्छ अरे बुहारी चाहिँ, सुन्नु भयो आवाज?
3: बुहारी यहाँ हुनुहुन्न, उहाँ चाहिँ हेटौँडामा बजारमा हुनुहुन्छ, हामी चाहिँ गाउँ
0: हुन्छौँ। ए उहाँ चाहिँ सहरमा बस्नुभयो, घरै छ कि भाडा लिएर?
3: होइन होइन, त्यहाँ आफन्त कहाँ भेट्न जानुभएको छ।
0: ए आज चाहिँ?
3: हजुर
0: यो रेकर्ड गरेर बुहारीले सुनाइदिनु होला, कतिको घमण्डी हुन्छ, मिलो मिलेन भन्नु न यहीँबाट डाइरेक्ट।
3: हल्का फुल्का,
0: अब धेरै भन्न पनि भएन फेरि होइन? जी होस्, दुईजनाको सम्बन्धहरू कहिलेकाहीँ झगडा पर्न सक्छ, अलिक बढी नै क्या माङ्गलिक परेको छ। छोरालाई एकचोटि नेपाल आएको बेला, विवाहको लगन भएको बेला एउटा आँखको बोर्डसँग विवाह गर्ने विधि हुन्छ, गुरुबासँग सल्लाह गर्दै गर्नु होला। अनि अहिले राहुको शान्ति चाहिँ तपाईँले छोरा नआउँदै पनि गर्न मिल्छ घरबाट? राहुको जप यो छोरालाई, राहु चल्या छ अरे गुरुबा, राहुले गर्दा सबै मेरो छोराको बिग्रियो, राहुको शान्ति गर्नु पर्यो भन्नु न है। अरू केही छ?
3: अरू अब केही छैन, अब त्यही मलाई चाहिँ त्यो अब भनेको काम हुँदैन उसको के हो, अनि यसो हजुर गुरुसँग सोध्न पाए हुँदै भनेर।
0: राहु रहेछ नि त, राहु रहेछ, राहुको शान्तिहरू गराउनु, राहुको पूजा पाठ गराउनु राम्रो हुन्छ, सुधार हुन्छ, अलिक बढी रिसाउँछन्, अलिक झकिन्छन्, अरूलाई हजुर भन्न जान्दैन क्या, घमण्डी छन् नि तपाईँको छोरा पनि फेरि। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो हेटौँडाबाट, आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै श्रावण महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौँ। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गरिरहेका हुन्छौँ। आज एकादशी हो, यो पनि फेरि पनि जानकारी गराएँ, कसैले तपाईँलाई भोलि भन्दैछ भने उहाँलाई कारण सोध्नुहोला है, कारण बिना तपाईँले। अब यसो यस्तो भयो क्या, पात्रो लिनुहुन्छ पञ्चाङ्ग निर्णायक विकास समितिबाट छापिएका पात्रहरू अथवा उहाँबाट स्वीकृति लिएका पात्रहरू, त्यो पात्रमा आज एकादशी तिथि लेखाएको छ, भोलि कहाँको तिथि चाहिँ कसले पात्र बनाएर त्यस्तो पात्र दिन्छ भने क्या अचम्म लाग्छ मलाई कि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा गएर दमदारका साथमा आजको एकादशी यही कारणले आज हुँदैन भन्न सक्नुपर्ने हुन्छ, नभए सम्प्रदायको नाममा यहाँ झगडा गराउने काम कसैले नगरौँ है, फेरि पनि मैले अनुरोध गरेँ। सम्प्रदाय एउटै हो, सनातन संस्कृति एउटै हुनुपर्छ हो, एकादशी उहाँले लिने, हामीले लिने, तपाईँले लिने, उसले लिने, एउटै हुनुपर्छ। एउटै भएन भने त यो यी हामी हामीमा पनि त विभाजित भइयो नि, अनि हामी कहिले एकट्ठा हुने? 81% 84% भन्ने हामी भन्ने बेला, तर हामी 84%मा 84 नै एउटा थरी भएपछि कुरो बिग्रि कुरो मिलो मिलेन नि होइन। त्यसो भएको हुँदा हामीले एकदम सावधानी हुनुपर्छ। यो अहिले आवाज रेडियो देवघाटबाट पनि, रेडियो देवघाटको माध्यमद्वारा देवघाटको क्षेत्रमा गुन्जयमान भइरहेको छ, धेरै त्यहाँ हुने आमाहरूले सुन्नुहुन्छ, त्यहाँ हुने पसलहरूमा यो कार्यक्रम बजिरहेको छ। अब ती विवादित छ, एकातिर आजै एकादशीको व्रत उपासना छ, अर्कोतिर अर्को तरिकाले भोलि लिने भनिरहेका छन्। यो किन भइरहेको छ? भगवान राम कसैको प्यारो कसैको शत्रु हुँदैन, भगवानलाई राम तपाईँको पनि हो मेरो पनि हो कृष्ण सबैको एउटै हो भने व्रत पनि त एउटै गरौँ न भनेको क्या, कि चाहिँ यो यो कारणले भन्दा हामीले खुलाइदिनु पर्यो। तपाईँकै भक्तहरू भ्रममा छन् आज भनेको बुझ्नु भएको छ कि छैन? त्यसो भएको हुँदा एकदमै ध्यान दिनुहोला, एकादशीको व्रत आज हो। कुनै पनि खण्डले हामीले, मैले अहिलेसम्म जानेको है, मैले फेरि पनि भने मैले कम पढेको भएर मलाई थाहा नभएको भयो भने यो यो कारणले हो, त्यहाँ पढ भनेर कुनै शास्त्रको कुनै अध्यायको कुनै श्लोक कुनै पेज नम्बर ठ्याक्क भनिदिनु भयो भने म भोलि फेरि यसलाई तपाईँहरूसँग चाहिँ तपाईँलाई गुरु मानेर फेरि म यसो यसो कारणले यस्तो भयो भनेर भनिदिन्छु। तर कुनै आधारै छैन, हामी पनि त विद्वानसँग चाहिँ सम्पर्कमा छौँ, किन यो भयो छलफलमा रहेका छौँ, तपाईँलाई फोन गरेकी हो, बोल्न नचाहनु भएकी हो होइन। त्यस्तो भएको हुँदा ध्यान दिनुहोला, कोही चाहिँ ज्ञासु हुनुहुन्छ यतिखेर स्वागत गरिहाल्छु। राधे राधे हजुर।
4: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
4: सुर्खेतदेखि यशोदा ढुङ्गाना।
0: यशोदा ढुङ्गाना सुर्खेतबाट?
4: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: रेडियो बढी केदार
0: है। कार्यक्रम सुनिन्छ कुन गाउँमा हुनुहुन्छ, कुन पालिका हो तपाईँको घर? भन्नु त अहिले कसको बारेमा हेर्नुहुन्छ, साल महिना गते समय भन्नु त?
4: गाईको बारेमा।
0: 2056 साल,
4: 56 साल,
0: 56 साल,
4: जेठ महिनाको 8 गते,
0: जेठ महिनाको 8 गते
4: बेलुका 10:05
0: कुन जिल्लामा?
4: दैलेख
0: जिल्लामा। के बारको दिन जन्म भएको यो?
4: शनिबार।
0: दैलेख जिल्लामा है। राशिको नाम तपाईँको दाजुको चाहिँ के देखिन्छ भने मेघनाथ नाम आउँछ, सिम्म राशि हुन्छ। चिनामा नाम के छ थाहा छ? मबाट त धेरै हुन्छ नि, मनोज पनि हुन्छ, मेन कुमार पनि हुन्छ, मुक्तिनाथ पनि हुन्छ, मोहन पनि हुन्छ, मेघनाथ पनि हुन्छ, धेरैवटा नाम हुन्छ।
4: मुक्ति छ, मुक्ति
0: मामी अलिकति फरक पर्यो, मैले हेर्न त मिल्यो तर नाम फरक पर्यो। मेघनाथ नाम आउँछ लग्न धनु, धनु लग्न मालिक बृहस्पति पञ्चम स्थानमा, पढाइमा राम्रो भयो, राज्य परेको छ, सरकारी जागिर उन्नति प्रकृति राम्रो छ, अलिकति स्वास्थ्यमा भने धेरै समस्याहरू देख्ने खालको लक्षण आयो। स्वास्थ्यमा समस्या छ, के भएको छ अहिले स्वास्थ्यमा? नसाको समस्या छ कि छैन? छ नि, भोलिको दिनमा यही नसाको समस्या धेरै हुन सक्छ, विशेष गरी ग्रह शान्तिहरूको नि शनिबारको दिन व्रतहरू बस्ने, शनि एकदमै धेरै कमजोरी छ, शनिको उपासना, शनिको व्रतहरू गर्ने, पिपलमा जलहरू चढाउने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ? अहिले त ग्रहहरू यही आइतबार शनिबारको व्रत नगरेर धेरै कुरा बिग्रिन्छ नि हजुर है। विदेश जानको लागि अहिले राम्रो छैन भन्दा पनि गए पनि भोलि अप्ठ्यारो हुन्छ, शनिबारको व्रतहरू बसेर शनिको जापहरू गरेर पूजा पाठ गरेर अनि बल्ल पठाउनु है त। अहिले छुट्टी हो राधेश्याम।
4: अनि घरको कस्तो छ, घरको वास्तुहरू?
0: घरको वास्तुहरूको लागि राम्रै छ, त्यस्तो आत्तिनु पर्ने ग्रह छैन। घरको वास्तु भन्दा नि ग्रह चाहिँ बिग्रिएको छन्, शान्तिहरू गराउनु, नशाको रोगहरू लाग्न सक्छ, विशेष ध्यान दिनु है त।
4: अनि कुन रङ कस्तो छ दाइको लागि, कुन रङ राम्रो?
0: पाँच अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष विशेष जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी तपाईँसँगका विशेष चर्चा अनि परिचर्चाहरू गर्ने क्रममा छौँ। दिनैभरि पनि तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ है। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी तपाईँसँगका विशेष कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कार्यक्रमको आजको दिन भने हामी अन्तिम अन्तिम भागमा छौँ। दिनैभरि फोन गर्न सक्नुहुनेछ यिनै नम्बरहरूबाट र हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। कार्यक्रममा आजको लागि भने आज्ञा चाहन्छु, तपाईँको दिन आनन्दमय रहोस्, तपाईँको दिन मंगलमय रहोस्। जय श्री राधे, जय जय श्री कृष्ण।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ.
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801,
4: जनक पौडेली, 98520-58-344 र 029-560-248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा.
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा.
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646.
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुनी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
9: रेडियो सङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 9 बज्यो.
10: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा, 95.5 MHz.
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ.
12: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
11: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
12: हाम्रा सेवाहरू:
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
11: ध्यान दिनै पर्ने कुरा:
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एकमात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा. फोन नम्बर 0295-62-320 र 98-420-50-541.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि सातै प्रदेशबाट प्राप्त सुझावको समीक्षा आज काठमाडौँमा गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरकारवालाको सहभागिता रहनेछ। यसअघि मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। विराटनगरबाट शुरू भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढ़ीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो। सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा संवादको आयोजना गरिँदैछ। बाराको जितपुर सिमारा उपमहानगरपालिका एकी बालिकामाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीड़ित परिवारबीच तीन बुझे सहमति भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसूर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा प्रति सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार प्रत्येक वर्ष अगस्त 23 यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य रहेको छ। युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगत प्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूप विरूद्ध वर्तमान र भविष्यमा सचेत रहन समेत आवश्यक रहेकोमा जोड़ दिँदै आएको छ। चितौनमा मोटरसाइकल अनियन्त्रित भएर ट्रकसँग ठोकिँदा चितौनमा एकजनाको मृत्यु भएको छ। चितौन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नारायणगढ़ मुगलिन सड़कको नारायणगढ़ आपटारी नजिक जंगल क्षेत्रमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 सन्देश विष्टको मृत्यु भएको छ। उपचारको क्रममा उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा विष्टको मृत्यु भएको डीएसपी यादवले बताए।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ।

0: चाहे अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्. नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार भोजपुरमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण प्रभावित भएको छ. सो क्षेत्रमा हाल वैकल्पिक बाटो समेत प्रयोग गरी एकतर्फी यातायात सञ्चालनमा आएको छ. यस्तै इलामको मेची राजमार्गमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ. बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़कहरू प्रभावित भएका छन्. बीपी राजमार्ग सम्भावित बाढ़ीका कारण साँझ छ बजेदेखि बिहान चार बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. दिउँसोको समयमा पनि सो मार्गको अवस्था हेरेर गाड़ी चल्न दिइने बताइएको छ. यस्तै कान्ति लोकपथ पनि बाढ़ी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ. वर्षासँगै देशका केही जिल्लामा आज पनि आकस्मिक बाढ़ीको जोखिमको पूर्वानुमान छ. कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. आज ताप्लेजुङ पाँचथर तेह्रथुम सङ्खुवासभा धनकुटा भोजपुर खोटाङ दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ नुवाकोट रसुवा धादिङ गोर्खा तनहु लमजुङ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ बाँके बर्दिया कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ने पूर्वानुमान छ. यी जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ. तामाकोशी सुनकोशी नारायणी त्रिशुली बुढ़ी गण्डकी मर्स्याङदी लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ़ने महाशाखाको पूर्वानुमान छ. वर्षापछि पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका सात सिदिङ क्षेत्र नराम्ररी प्रभावित भएको छ. वडा नम्बर आठ आकाशेदेखि सात नम्बर वडाको बिहिदिन बासबोटे र ओगुम्बो हुँदै प्राङबुङ जोड्ने फिदिङ फालोट सड़क खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सड़क अवरूद्ध भएको हो. सड़क माथिदेखि खसेको पहिरोका कारण सो सड़क अवरूद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन्. सड़क खण्ड अन्तर्गत फालेलुङ सात सिदिन क्षेत्रमा कालोपत्रे सड़क माथिदेखि पहिरोसँगै झरेको लेदो ढुङ्गा र माटोले सड़क पुरिएको फालेलुङ सातका वडाध्यक्ष टेकबहादुर केरुङले बताए. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोकलाई संघीय अदालतले खारेज गरेको छ. म्यानहट्टन स्थित अमेरिकी संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले सो नीति कानून विपरीत रहेको भन्दै खारेज गरेकी हुन्. उनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई यस्तो नीति लागू गर्ने वैधानिक अधिकार नभएको समेत ठहर गरेकी सीएनएनले जनाएको छ. इरानले बगदादबाट विभिन्न माध्यम मार्फत बारम्बार अनुरोध गरेपछि इराकी तेल ट्याङ्करहरूलाई हर्मुज जलमार्गबाट पार गर्न अनुमति दिएको जनाएको छ. इराकी राष्ट्रपति निजार अमेदीले इरानले हालैका दिनमा इराकी तेल बोक्ने जहाजलाई सामुद्रिक मार्गबाट पार गर्न सहयोग गरेको पुष्टि गरेका हुन्. त्यसको लागि बगदादले इरानी अधिकारीसँग हर्मुजबाट इराकी तेलको निर्यातबारे छलफल गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. यसअघि इरानी संसदका अध्यक्ष

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इखात बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मध्यवित्त भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 0927620161।

0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ,
0: खुल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ, दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग ने टुडी खेल छेउ शंकुवा सभा, फोन नंबर 0295 62 320 र 98 420 50 541।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल,
12: सम्पर्क नम्बर 98 163 55 553
11: र 98 423 18 049।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार,
13: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल, 98 615 39 444
15: र 0295 90 155।
16: More style, more design. Total Tailors.
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?

0: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
2: र 9193375।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-5-20-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी एक, सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46-084।
7: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air, online.
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
10: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 029-762-061,
12: 029-573-315
11: र 98-520-7177
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा। सम्पर्क 98-520-7177।
13: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-575-267, मोबाइल 97-438-46-084।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 562 1 97 4 29 22।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 90 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: नमस्कार वडा अध्यक्षज्यू।
11: नमस्ते, नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422876।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
16: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
17: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421269987 र 98520519906।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
18: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98000-90-0062।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मन्सुली चामल रू 58 प्रति केजी, अरुवा सोना मन्सुली चामल रू 1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल रू 87 प्रति केजी, स्टिम दिरा मसिनो चामल रू 2175 प्रति बोरा र चिनी रू 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, शङ्खुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9820 59 801, जनक पौडेली 9852 58 344 र 029 560 248।
4: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक बुद्ध टोल, सङ्खुवा सभा।
0: नेपाल नेत्र ज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा। सम्पर्क 9852 60 177।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 9852 55 768, 9852 55 768।
6: साथै 9852 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: हुलास भई अरू किन खोज्ने?

बालिकाको हत्यापछि भएका कानूनमा पुनरावलोकन गर्न सरकारद्वारा गरिमा न्याय संकल्प समिति गठन. मीडिया ट्रायल नगर्न कानून मन्त्री गौतमको आग्रह. नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा नदिने ट्रम्प प्रशासनको नीति अमेरिकी संघीय अदालतद्वारा खारेज. राष्ट्रियताका आधारमा भेदभाव गर्न नहुने अदालतको ठहर. र अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियासँग बंगलादेश 51 रनले पराजित. दुई टेस्टको सिरिज 1-1 को बराबरीमा टुङ्गियो.

Essentials. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: सरकारले बालिका गरिमाको हत्या भएको विषयमा गरिमा न्याय संकल्प समिति गठन गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कानूनमा पुनरावलोकन गरी कड़ा दण्ड निर्धारण गर्न 7 सदस्यीय समिति गठन गर्ने निर्णय भएको बताएकी हुन्। सामाजिक सञ्जाल मार्फत मन्त्री गौतमले 7 दिनभित्र समितिले सुझाव सहितको प्रतिवेदन पेश गर्ने जानकारी दिएकी छिन्। गृह मन्त्रालयमा पीड़ित बालिकाका आमा बुबासँग भेट भएको उल्लेख गर्दै उनले बालिकाका अभिभावकले आफ्नी छोरी गरिमा गुमाए पनि कानून सुधार मार्फत अरू छोरीहरूको सुरक्षा सुनिश्चित होस् भन्ने अपेक्षा सहित आवश्यक कानूनी सुधार गर्न लागेको जानकारी दिएकी हुन्। घटनाले आफूलाई मन्त्रीका रूपमा मात्र नभई एउटी आमा र छोरीका रूपमा पनि स्तब्ध बनाएको बताइन्। संवेदनशील घटनाको अनुसन्धान प्रभावित हुने गरी मीडिया ट्रायल नगर्न आग्रह गर्दै उनले निष्पक्ष अनुसन्धान गरी बलियो मुद्दा अदालतसम्म पुर्याउन राज्य संयन्त्रलाई सहयोग गर्नुपर्नेमा जोड़ दिएकी छिन्।
0: यसैबीच बाराको जेतपुर सिमरा उपमहानगरपालिका एककी बालिकामाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधि बीच सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको हो। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
1: गृहमन्त्री सुदन गुरूङले काठमाण्डुमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संचालन गरिरहेको नागरिक नीति र नेतृत्व कार्यक्रम अन्तर्गत गृहमन्त्री गुरूङले भोलि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उपस्थित भई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन्। कार्यक्रम भोलि साँझ 5 बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले संचालन गरिने यस कार्यक्रममा उपस्थित हुन रासोपाले नागरिकलाई आग्रह समेत गरेको छ।
0: विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि सातै प्रदेशबाट प्राप्त सुझावको समीक्षा आज काठमाण्डुमा गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरकारवालाको सहभागिता रहनेछ। यसअघि मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। विराटनगरबाट शुरू भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढ़ीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो। सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाण्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा संवाद आयोजना हुँदैछ। कार्यक्रममा प्रदेश स्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव तथा काठमाण्डुमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयक को मस्यौदा अघि बढ़ाउने तयारी गरेको छ।
1: पछिल्लो समय सुनको भाउ लगातार उकालो लागिरहेको छ। साताको पहिलो दिन सुन आज तोलामा 2,800 रूपियाँले बढ़ेर सुनको भाउ आज 3,00,000 तोलामा 10 रूपियाँले घटेर चाँदीको भाउ आज 4,975 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
0: रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गुडिरहेको गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ। सानीभेरी आठ सिमली बजार नजिकै मध्यपहाड़ी राजमार्गको एकान्त मोड़ छेउमा रोकिएका दुईजनालाई हाई गाड़ीले ठक्कर दिँदा ज्यान गएको हो। आज बिहान सिमली बजारतर्फबाट आएको गाड़ीले ठक्कर दिँदा गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर चार स्थायी ठेगाना भएकी 26 वर्षकी स्वस्तिका पौडेल र उनकी छोरी 2 वर्षकी सान्दिका गेवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदबहादुर पौडेलले जानकारी दिएका छन्। उता चितवनमा मोटरसाइकल अनियन्त्रित भएर ट्रकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 सन्देश विष्टको मृत्यु भएको हो।
1: दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार प्रत्येक वर्ष अगस्त 23 यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य हो। युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगत प्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूप विरूद्ध वर्तमान र भविष्यमा सचेत रहन समेत आग्रह आवश्यक रहेकोमा जोड़ दिँदै आएको छ।

0: रड नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग।
1: निसन्तान दम्पतिहरूको लागि खुशीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकी संघीय अदालतले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा नदिने ट्रम्प प्रशासनको नीति कानून विपरीत भन्दै खारेज गरेको छ. म्यानह्याटन स्थित अमेरिकी संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले सो नीति खारेज गरेकी हुन्. उनले विदेश मन्त्री मार्को रूबियोलाई यस्तो नीति लागू गर्ने वैधानिक अधिकार नभएको र राष्ट्रियताका आधारमा भेदभाव गरिएको ठहर गरेकी छन्. अदालतको फैसलाबाट अन्य कानूनी आधारमा अस्वीकार गरिएका भिसा भने स्वत उल्टिने छैन, यद्यपि प्रशासनले पुनरावेदन गर्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. यसअघि ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाएको थियो, जसमा अमेरिकी विदेश मन्त्रालयले गत जनवरीमा विश्वका करिब 40% देशबाट आप्रवासी भिसा जारी गर्ने प्रक्रिया स्थगित गर्न ती देशका नागरिकलाई लक्षित गरेको थियो. ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, अफ्रिका र मध्य पूर्वका धेरै देशहरू सो सूचीमा परेका थिए.
1: इरानले बगदादबाट विभिन्न माध्यम मार्फत बारम्बार अनुरोध गरेपछि इराकी तेल ट्याङ्करहरूलाई हर्मुज जलमार्गबाट पार गर्न अनुमति दिएको जनाएको छ. इरानी राष्ट्रपति निजार अमेदीले पछिल्लो समय इरानले आफ्ना तेल बोक्ने जहाजलाई सामुद्रिक मार्गबाट पार गर्न सहयोग गरेको बताएका छन्. त्यसको लागि बगदादले इरानी अधिकारीसँग हर्मुजबाट तेलको निर्यातबारे छलफल गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. यसअघि इरानी संवादका अध्यक्ष मोहम्मद वकर कालिफाफले इराक भ्रमणको क्रममा ट्याङ्करहरूको फाफको विशेष अनुमतिको लागि बगदादले आग्रह गरेको थियो. अमेरिकासँग युद्धका कारण इरानले हर्मुज जलमार्ग बन्द गरेपछि इराक सबैभन्दा बढ़ी प्रभावित देशहरूमध्ये एक हो. इरान युद्ध शुरू हुनु अघि इराकले दैनिक 4 लाख ब्यारेल तेल उत्पादन गर्थ्यो.
0: अब खेल प्रसंग. अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्टमा बंगलादेशलाई 51 रनले पराजित गरेको छ. यो नतिजासँगै दुई टेस्टको सिरिज 1-1 बराबरीमा सकिएको छ. पहिलो टेस्ट जिते पनि बंगलादेशले दोस्रोमा त्यस्तै खेल दोहोर्याउन सकेन. बंगलादेश आफ्नो दोस्रो इनिङ्समा 95 रनमा अल आउट भएपछि अस्ट्रेलिया ठूलो अन्तरले विजयी भएको हो. पाहुना टीमका लागि कप्तान नजमुल हुसेनले 31 र मुसफकिर रहीमले 29 रन जोड़े. अस्ट्रेलियाली बलर मध्ये माइकल स्टार्कले 39 रनमा 4 विकेट लिए. यस्तै प्याट कमिन्स र नथान लियोनले 3-3 विकेट लिए. अस्ट्रेलियाले आफ्नो पहिलो

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्कसँगै जोडिएको घर।

0: पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852028646।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।

0: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेकुडी खेल छेउ, सङ्कुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
8: र 9819327775।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ट्ज।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज तेर्थे भयो तिरती के छेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन।

तिमीहरू यस्तै शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो रातमा राखेको छ, बुझेछ नि? र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
0: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्करसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
7: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
8: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 029562061
9: 029570315
8: र 98520601177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha 95.5 MHz.
14: Daji, America dekhi aachhe. Tan sampatti dollar tanne kamaachho tamle. सुवा पनि दाजीले भने जस्तै खोजिदिएछु।
15: ओए, कति फोन चलाएर यता
14: काम छैन दाजी, यत्तिकै मोबाइल चलाएर बसिरह। सुवा भेटेपछि दाजीले अब बिहे गरेर त जानु होला।
16: के बाँझै बस्ने है?
15: बस्नुलाई नै बाँझै के हो, तिमीहरूलाई बिहे गर्नै पर्ने हो र?
16: अब अमेरिकामा त निक निक केटीहरू मिल्ने हो के अरे तमलाई?
15: ए भाइ, अमेरिका बिहे गर्ने भए मोबाइल चलसँग बस्दै मलाई चाहिएको भनेको त राम्री नेपाली केटी।
16: कसो मजाको दाजु दाइ, नेपालमा आएर नेपाली केटी चाहियो भन्न चाहिँ कस नेपाली केटी चाहियो हो?
14: न्यारी केटी चाहियो, झारे झारे कहाँ हुन्छ र बड्डालाई? के कसो दाजी?
15: दाइ, इसी केटी हो तपाईँलाई चाहियो?
14: यिनै हुन् ठ्याक्कै मिल्यो तपाईँलाई, यी त हाम्रै गाउँका केटी हुन्, साह्रै सजी छन् देख्नमा पनि त्यत्तिकै राम्री, त हाम्रै गाउँकी अप्सरै हुन्।

0: कस्तो छोडेर आएको मलाई ल लुगा फेर अब
1: घर जान हतार भइरहेको थियो नि त
0: यो केटाहरूले कस्तो हेरिरहेको है
1: के भयो त भित्रबाट लुगा लाकेछ क्यारे

0: तेरो टिकटक कस्तो भयो?
1: मेरो त कस्तो राम्रो भएको छ, अनि तेरो कस्तो भयो?
0: सोचेको जस्तो बनेन।
1: बनाउन पनि आउनु पर्यो नि त मैले जस्तो।
0: अनि भिडियो चाहिँ कस्तो बनाइस देखा त?
1: घर पुगेर म तलाई सबै देखाउँछु है।
0: हुन्छ
1: लु जाउँ हिँड।
0: जाउँ जाउँ छिटो जाउँ।
2: ताजे त बाँझै रहने बगाटे ज्याम सबैले गर्दै भएको टिकटकर मात्र देखाउँछ।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर।
1: नमस्कार।
2: अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 0295-90155।
1: More style, more design. Total Tailors.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-39884-1। जनक पौडेली, 98520-58344 र 0295-62048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47262,
8: 98105-55585
9: र वाट्सएप नम्बर 98520-28646।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
12: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सम्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 96 40 00
4: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421926987 र 98520519906।
4: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादवारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादवारी 1 खादवारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433 47 262,
6: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98 5201605080 र 98 421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादवारी 1, संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्नु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोक बाटो दूरसंचार जाने बाटो।
21: आयो सबको घर घरमा।
22: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525354 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 98 60 96 40 00
13: र 98 19 32 76 75।
14: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले,
17: सम्पर्क 98433-47-262,
16: 98-10-55-55-85
17: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: एउटा कुरा सोधौँ, तपाईँको नि फर्स्ट लभ थियो अरे नि कलेजमा, सुनाउनु न मलाई
1: कसले भन्नु
0: भाउजूले
1: फर्स्ट लभ

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9916655553 र 9943218049।
6: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9952061580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र?
4: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले दिनको 3 बज्यो।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षा कारण स्वदेशी प्रांगारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा संचालित निजी छात्रावासका संचालकहरूलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर कुनै ठूलो सफलता भन्दा सहजै हात पार्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख रूपियाँ छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो। नेपाल खबरमा अब पूरा खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश र विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक र प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरेको जानकारी दिनुभयो। छलफल क्रममा उठेका विषयहरूमा केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई छ। मन्त्री पोखरेलका अनुसार संकलित सुझावलाई आवश्यकताका आधारमा ऐन, नियमावली र नीतिगत तहमा समावेश गरी विधिवत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाई छ। विधेयक निर्माणको काम अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलन काम नरोकिने बताउनुभयो। सुझाव का लागि उपयुक्त मञ्चको समेत व्यवस्था गर्ने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहेको उहाँको भनाइरहेको छ। नेपालका स्वदेशी प्रांगारिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सिमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगारिक मललाई भने व्यवस्था गरेको उद्योगीहरूको गुनासो छ। प्रांगारिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगारिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्न परेका हुन्। यसका साथै बिजुलीको डिमाण्ड शुल्क, कच्चा पदार्थको सहज आपूर्तिको अभाव र उत्पादित मल भण्डारणको समस्याले आफ्नो लगानी जोखिममा परेको सरकार बताएका छन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचर मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खा याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। यता उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली बोइज होस्टलमा 22 वर्षका वसन्त काला खेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाँड रक्सी र छुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनुपर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। एक महिनाभित्र सुधार नभई कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
12: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 70 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजे सम्म बालिका घरमै थिइन्। त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटनाबारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच 12 हिजो बेलुकी पख हराएकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटीपर्सा टोलबाट हराएकी बालिका बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। विदेशको खबर। अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढ़ी आकर्षित हुने गरेको पाइएको छ। बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजे। अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो। अध्ययनले पुरूषको तुलनामा महिलाहरू अझ बढ़ी सुरक्षित विकल्प रोज्ने देखाएको छ। जोखिम नलिई 50,000 लिनेमा 82% महिला थिए भने पुरूषको संख्या 63% थियो। अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन्। व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनुभन्दा पनि निश्चित भइसकेको कुरा गुमाउनु बढ़ी डराउने खालको हुन्छ। समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछाडि कुदेर जोखिम उठाउनुभन्दा सानै भए पनि सुरक्षित र उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ। अब खेल खबर। बंगलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 1 पारी र 51 रनले जितेको छ। म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो। बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो। यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो। अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो। अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृंखला 1-1 बराबरीमा सकेको छ। पहिलो टेस्ट बंगलादेशले 9 विकेटले जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्राङ्गारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा संचालित निजी छात्रावासका संचालकलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो।
2: नदीको शिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भेटभाडबाट टाढा
3: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
3: NBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5972-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242
9: Come on, you'll certainly be benefited.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। बाह्रमा 3 वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। पीड़ित परिवारलाई न्याय दिन र दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध सरकारले कठोर कानून बनाउनु पर्नेमा जोड़ दिएका छन्। बाह्रको जितपुर सिमरब महानगरपालिका एक निवासी 3 वर्षीय बालिका गएको साउन 31 गते घरबाट कई बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानूनी कठघरामा उभ्याउन दबाव दिने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको हो। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नखु कारागार र कोपण्डोलको गुरूद्वारा तथा काठमाण्डौँ सुकेधाराको एजिङ केयर सेन्टरमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ। शिविरमा 1226 जनाको नेत्र परीक्षण भएको छ। कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चश्मा समेत निशुल्क उपलब्ध गराएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले जानकारी दिनुभयो। अस्पतालले नखु कारागारमा 907 जनाको उपचार तथा परीक्षण गरेको छ। यस्तै लायन्स क्लब अफ निलबाराहे र ललितपुर महानगरपालिका 10 को सहजीकरणमा कुपण्डोलमा रहेको सिख धर्मावलम्बीहरूको धार्मिक स्थल गुरूद्वारामा 214 जनाको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ। शिविरमा आएका मध्ये 8 जनामा मोतीबिन्दु पहिचान भएको छ। यस्तै काठमाडौँ महानगरपालिका 4 सुकेधारामा रहेको एजिङ केयर सेन्टरमा 105 जनाको आँखा जाँच भएको छ। आँखा परीक्षण गरेका मध्ये सेन्टरका 9 जना र स्थानीय बासिन्दा 5 जनामा मोतीबिन्दुको पहिचान भएको अस्पतालले जनाएको छ। नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा र टुरिस्ट बस एसोसिएशन अफ नेपाल टिवान बीच सहकार्य हुने भएको छ। टिवानले आज आयोजना गरेको कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको। यस्तै टिवानका अध्यक्ष भीमप्रसाद नेउपानेले पर्यटक बस पार्क नहुँदा पर्यटक बस व्यवसायले ठूलो समस्या भोग्नु परेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताउनुभयो। पर्यटक बस व्यवसायीको हकित अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले अहिले अस्थायी बस पार्कका रूपमा 16 फुटे सड़क प्रयोग गर्दै आएको छ। टिवानले अहिले दैनिक 100 पर्यटकीय बस मार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। र ओखलढुङ्गा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत लाखे नाच तथा रोपाई जात्रा प्रदर्शन भएको छ। भक्तपुरको सिद्धिपोखरी परिसरमा हिजो आयोजना गरेको कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ओखलढुङ्गाबाट आएका सांस्कृतिक टोलीलाई खादा ओढ़ाएर स्वागत गर्नुभयो। कार्यक्रममा मेयर प्रजापतिले सांस्कृतिक शहर भक्तपुरमा ओखलढुङ्गाको सांस्कृतिक प्रस्तुतिले भक्तपुरलाई अझ जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै ओखलढुङ्गा सेवा समाजका अध्यक्ष ब्रह्मलाल राज भण्डारीले सांस्कृतिक आदान

0: स्टिल दिँदा मसिनो चामल रु 2175 प्रति बोरा र चिनी रु 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुला सभा। सम्पर्क नम्बर 0295625197492।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98520601177।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनोकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 36 96 40 00
2: र 98 19 32 76 75।
0: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको

0: मा इन्टरनेटको सुविधा, 9 यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421524, 98421269987 र 98520519906।
2: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ सङ्खुवा सभा, फोन नम्बर 0295562320 र 98420505041।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295604000 र 98520726। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
7: खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।

साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
3: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
3: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
3: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली
3: सम्पर्क 0294 र 98
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
8: आयो सबको घर घरमा
9: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
12: नमस्कार है वडाध्यक्षज्यू
13: नमस्ते नमस्ते के भन्दाउनु भएछ
12: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
13: हो
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
14: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
2: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
17: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
17: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँपारी एक बुद्ध टोल, सङ्कुवा सभा,
17: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842279801, जनक पौडेली, 9852589344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँपारी एक बुद्ध टोल, सङ्कुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मथिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मथिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625101 97492720।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।

हामी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड संखुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843447262
1: 9810555585
2: र वाट्सएप नम्बर 9852028646
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने
1: दाँत भर्ने दाँतको आकृति गर्ने
3: दाँतको एक्सरे सुविधा
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शङ्कुवा सभा फोन नम्बर 029552320 र 9842505041
4: ओहो लु नमस्कार है सर
5: ओहो लु नमस्कार है सर नमस्कार
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
5: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
6: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुहारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
6: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
7: डिजाइनर सुमन ठटाल 9865349444
6: र 029590155
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
9: आयो सबको घर घरमा
10: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा
11: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842357841 र 029552066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.
13: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
18: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
17: सम्पर्क नम्बरहरू 029560400 र 98520726031। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
19: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू:
20: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
22: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
22: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
22: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
22: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
22: सम्पर्क नम्बर 029590667 र 98420226।
23: नानी,

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुन 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98 20 70 83 82, 98 4 30 21 7 53।
3: हिमशिखर टाइम चेक
4: अहिले 6 बज्यो।
5: यस टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

पूर्वी पहाड़ी जिल्लाहरूमा निरन्तरको वर्षा, विभिन्न ठाउँमा बाढ़ी र पहिरो, यातायात सञ्चालनमा कठिनाई। दीर्घ रोग पहिचान र निवारणमा दमक नगरपालिकाको सक्रियता, समुदाय स्तरमा कार्यक्रम सञ्चालन, बीपी प्रतिष्ठानले गर्दैछ साझेदारी। मोरङको उर्लाबारी स्थित मदन भण्डारी अस्पतालमा जनशक्ति अभाव, स्वीकृत सेवा प्रवाहमा कठिनाई, स्वास्थ्य मन्त्रीद्वारा समस्या समाधानको आश्वासन। भारतमा उठिरहेको गोर्खाल्याण्ड माग सम्बोधनबारे सिलगढ़ीमा उच्चस्तरीय बैठक सम्पन्न, समाधानको प्रक्रिया अघि बढ़ाउन समिति गठन। र 14 दक्षिण एसियाली खेलकुदको फेरि नयाँ मिति तय, पाकिस्तानका विभिन्न शहरमा आगामी चैतमा गर्ने निर्णय।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: नमस्कार, साँझ 6 बजेको खबर परिक्रमामा स्वागत छ। म गोपाल, खबर अब विस्तारमा। केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण बाढ़ी र पहिरो जाँदा पूर्वी नेपालका विभिन्न पहाड़ी क्षेत्रमा सड़क यातायात प्रभावित भएको छ। कोशी प्रदेशमा भोजपुरको मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण प्रभावित भएको छ। वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। यस्तै इलामको मेची राजमार्ग पनि पहिरोका कारण अवरूद्ध बनेको छ। यहाँ केही वैकल्पिक बाटोबाट यातायात सञ्चालनको व्यवस्था गरिएको छ। यसैगरी पहिरोका कारण फिदिम याङनाम सिजिन फालौट सड़क अवरूद्ध भएको छ। शनिबार साँझ पख सड़कमाथि पहिरो खसेका कारण सड़क अवरूद्ध भएको हो। सो सड़क खण्ड अन्तर्गत फालेलुङ सात सिद्धिन क्षेत्रमा पहिरोसँगै झरेको लेदो ढुङ्गा र माटोले सड़क पुरिएको जिल्ला प्रहरी कार्यालय पाँच तरले जनाएको छ। निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सड़कहरू पनि
3: नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। मानवसम्मत रूपमा संचालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर
2: जानकारी गराउनुभयो। उहाँले अस्पतालमा जनशक्ति अभाव रहेको उल्लेख गर्नुभयो। त्यसक्रममा मन्त्री मेहताले अस्पतालका विभिन्न समस्याबारे सम्बन्धित निकायसँग छलफल गरी जनशक्ति अभाव लगायत जटिल समस्या समाधान गर्न आफू क्रियाशील हुने प्रतिबद्धता जनाउनुभयो। मन्त्री मेहताको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
4: पुरै इन्फ्रास्ट्रक्चर त म हेर्नै पाइनँ होइन, मेरो चाहिँ त्यही इच्छा थियो कि पहिले इन्फ्रास्ट्रक्चर हेर्छु त्यहाँपछि चाहिँ हामी त्यहाँ बस्छौँ भनेर होइन। अब इन्फ्रास्ट्रक्चर अब उहाँले भन्नुपर्दाखेरि चाहिँ 15 बिलियनमा स्वीकृति भएको रहेछ। 15 बिलियनमा अहिले हामी कति
5: 50 बिलियन
4: छ। डेफिनेटली हाम्रो इन्फ्रास्ट्रक्चर कम छ, त्यसमा त पक्कै पनि समस्या छ। अब त्यसलाई चाहिँ सहजीकरण गर्नलाई कति पनि मैले चाहिँ प्रदेशहरूलाई कुरा गर्नुपर्छ। त्यो मैले गर्नुपर्ने ठाउँ हो लिस्ट उहाँले राख्नुभयो ह्युमेन रिसोर्सेसको होइन, डक्टर्सहरूको जमी हामीसँग भइरहेको छैन। जम्मा जमी नगर अस्पतालको खासमा अब पहिले उहाँले जुन भनेको थियो नगर अस्पतालको दायित्व इभेन त्यो म्यान पावरहरूलाई पनि चलाउने ओएनएम गर्ने उनीहरूको मन्थली स्यालेरी दिने यो सबै नगरको भन्नाले हाम्रो मेयर साहब मेयर साहब उहाँसँग पोजिटिभ भएको हुन्छ
1: खासमा।
2: क्लोथ फाउण्डेशन धरानको आयोजनामा धरान पाँचका 50 विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई निशुल्क झूल तथा लत्ता कपड़ा वितरण गरिएको छ। डेंगू मलेरिया लगायत लामखुट्टेजन्य रोगको जोखिम बढ़िरहेका बेला विपन्न समुदायलाई सुरक्षित राख्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो। आर्थिक अभावका कारण झूल खरिद गर्न नसक्ने धेरै परिवारका लागि यो उपयोगी बनेको स्थानीयले बताए। त्यस अवसरमा धरान पाँचका वडाध्यक्ष मनप्रसाद लिम्बुले क्लोथ फाउण्डेशनको सामाजिक उत्तरदायित्वको कार्यक्रमको प्रशंसा गर्नुभयो। क्लोथ फाउण्डेशन धरानले शिक्षा स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्छ। ताप्लेजुङको सिदिङबा गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गरेको छ। कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउने योजनासहित गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको हो। वातावरण मन्त्री दिगो र अर्ग्यानिक खेती प्रणालीको पर्माकल्चर फर्म तथा नर्सरी गाउँपालिकाले गत आर्थिक वर्षमा नै स्थापना गरेको थियो। पालिकावासी कृषकलाई बिरूवा उपलब्ध गराउने गरी फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको सिदिङमा गाउँपालिका आर्थिक विकास शाखाले जनाएको छ। शाखा प्रमुख विकास थेबेका अनुसार पर्माकल्चर फर्म तथा नर्सरी स्थापना गरिएको भए पनि यस वर्षदेखि सञ्चालनमा ल्याइएको हो। झापाको कन्काई नगरपालिकामा लागु औषध ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ परेका छन्। कन्काई पाँच डाँडागाउँ बस्ने 22 वर्षीय सुमन राज प्रसाई र सोही ठाउँका 30 वर्षीय सीताराम तिवारीले लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तिवारीको घरबाट उनीहरूलाई प्लास्टिकको 30 पोकामा बेच्न तयार पारेको 6 ग्राम 670 मिलिग्राम ब्राउन सुगर र 34 ग्राम गाँजासहित पक्राउ गरेको जनाइएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
6: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कूल दमक यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9825700030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
7: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
7: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
7: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
7: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
8: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856707552।
2: ब्रेकपछि बाँकी खबर। नसर्ने रोगको जोखिम बढ़दै गएपछि दमक नगरपालिकाले समुदाय स्तरमा नै यसको रोकथाम, प्रारम्भिक पहिचान र उपचारलाई प्राथमिकता दिएको छ। बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा सञ्चालन हुँदै आएको केएचडीसी कार्यक्रम मार्फत नगरका विभिन्न वडामा स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। एक रिपोर्ट।
9: सामान्य देखिने तर लामो समयसम्म शरीरभित्र असर गरिरहने नसर्ने दीर्घ रोग, उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मेघला सम्बन्धी समस्या समयमै पहिचान हुन नसकी जटिल अवस्था निम्त्यान सक्छ। त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको जोखिम पहिचान गरी शुरूमै रोकथाम र व्यवस्थापन गर्नु आवश्यक हुन्छ। यही उद्देश्यसहित दमक नगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केएचडीसी कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम मार्फत नगरका विभिन्न समुदायमा पुगेर नसर्ने रोगको पहिचान, स्वास्थ्य परीक्षण, प्रारम्भिक निदान तथा आवश्यक परामर्श प्रदान गर्दै आएको छ। नगरपालिकाले सञ्चालन गर्दै आएको कार्यक्रमको प्रभावकारिता र आगामी कार्यदिशाबारे समीक्षा गरिएको छ। दमक नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्माले समुदाय स्तरमै नसर्ने रोगको पहिचान र रोकथाममा जोड़ दिनुपर्ने बताउनुभयो।
10: धरानमा चाहिँ हाम्रो डाक्टरलाई यो यो बिरामी आउँदै हुनुहुन्छ यसो गर्नुपर्छ भनिसके उहाँले हुन्छ सर भनेर जवाब फर्काइसक्नुभयो। त्यो जमाना छ र यहाँ पनि कुनै पनि समस्या भयो भने हाम्रो डाक्टरले हाम्रो स्वास्थ्य कर्मीले तुरुन्तै हाम्रो टोलीलाई खबर गर्नुहुन्छ। हामीले त्यसलाई चाहिँ एलर्टमा राखेका छौँ, त्यो एलर्ट बच्छ अनि तुरुन्तै हामी हेर्छौँ। अघि प्रकाश सरले पनि भन्नुभयो कुरा र अनि हामी तुरुन्तै यसो गरौँ न भनेर सल्लाह गर्छौँ। त्यही भएर सधैँ उभिरहनु पनि पर्दैन, तर म पक्कै पनि त्यो माया लिन भए पनि, माया पाउनु त भाग्यको कुरा हो नि त, त्यो माया लिन भए पनि यहाँ आउने कोसिस चाहिँ पक्कै गर्छु र आउँछु पनि ठ्याक्क कहिले चाहिँ भन्ने म भन्दिनँ। अस्ति आउन खोजेको थियो, फेरि यो नयाँ प्रोग्राम सुरु भएपछि अनि आउँ है भन्ने कुरा पनि भयो र हामी आउँछौँ।
9: केएचडीसी कार्यक्रमले विशेष गरी कुनै लक्षण नदेखिएका व्यक्तिमा समेत सम्भावित रोगको जोखिम पहिचान गर्ने काम गर्दै आएको छ। स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने, विपन्न तथा सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने तथा स्थानीय स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने काम समेत कार्यक्रम मार्फत हुँदै आएको छ। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको अवस्थामा स्थानीय तहले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ़ाउनु पर्ने दायित्व समेत छ। यही दायित्वलाई आत्मसात गर्दै दमक नगरपालिकाले स्वास्थ्य सेवा समुदाय र घर दैलोसम्म पुर्याउने अभियान अघि बढ़ाएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको भनाइ छ।
11: नगरवासीको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने 17 नगरसभाले संकल्प गरेर हामी जनप्रतिनिधिहरू निस्वार्थ रूपमा अघि बढ़ाइरहेको क्रममा केएचडीसीलाई कसरी बढ़ी प्रभावकारी र नगरवासीको घर दैलोमा पुर्याउने हाम्रो अभियान ले सार्थकता पाउँदै गएको छ र म यसलाई बढ़ी भन्दा बढ़ी सरल सहज र व्यवस्थित रूपमा अगाडि बढ़ाउने क्रममा हामी अझ बढ़ी प्रयत्नशील रहौं।
9: तर समुदाय स्तरमा स्वास्थ्य परीक्षण विस्तार भइरहँदा स्थानीय स्वास्थ्य संस्थामा आवश्यक प्रयोगशाला सेवाको अभाव भने चुनौतीका रूपमा देखिएको छ। आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत सेवाग्राही अन्यत्र जानुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। स्थानीय स्वास्थ्य केन्द्रमै आवश्यक प्रयोगशाला सेवा उपलब्ध भए नागरिकलाई स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने उनीहरूको भनाइ छ।
12: टोलटोलमा गएर चाहिँ हाम्रो स्वयंसेविका दिदीहरूले चाहिँ टोलटोल छुट्याएर टोलको कुनै ठाउँमा टोलको एरियाको कतिजना एरिया समेट्ने भनेर त्यो एरियामा चाहिँ आफ्नो स्क्रिनिङ गर्नुभएको थियो हाइपरटेन्सन डायबिटिज अरू केसहरूको, अनि त्यस पछाडि बिरामीहरू चाहिँ स्वास्थ्य केन्द्रमा पठाउनु भएर नगर स्वास्थ्य केन्द्रबाटै चाहिँ ट्रिटमेन्ट भएको थियो उहाँहरूको। र यो आर्थिक वर्षमा चाहिँ केएचडीसी कार्यक्रम चाहिँ हाम्रो आधारभूत स्वास्थ्य केन्द्रमा पनि 7 दिनको लागि छुट्याइएको थियो। हाम्रो आधारभूत स्वास्थ्य केन्द्रबाट पनि स्याम्पलहरू कलेक्सन गर्ने अनि त्यस पछाडि त्यो ल्याब नभएको कारणले गर्दाखेरि त्यो स्याम्पलहरू फेरि नगर स्वास्थ्य केन्द्रमा पठाएर अनि त्यस पछाडि रिपोर्ट लिएर आउने गर्दाखेरि अलिकति बिरामीहरूलाई फेरि दोहोरी आउनुपर्ने स्याम्पल रिजल्ट दिनको लागि जस्तो समस्याहरू भएको थियो।
9: नगर स्वास्थ्य शाखाले भने आगामी वर्षभित्र नगरका सबै वडामा स्वास्थ्य केन्द्र प्रयोगशाला सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ। स्थानीय तहमै आवश्यक परीक्षणको सुविधा उपलब्ध भएपछि नागरिकले सामान्य स्वास्थ्य समस्याको जाँचका लागि समेत अन्यत्र धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
13: प्रत्येक महिना शुरूमा यो कार्यक्रम सञ्चालन गर्दाखेरि कुन महिनामा कुन गतेदेखि कहाँ सञ्चालन हुने भन्ने कुरा नै हामीले सूचना सार्वजनिक गर्ने गरेका छौँ। नगर प्रमुखज्यूकै हस्ताक्षर गरेर नगरपालिकाकै फेसबुक पेजबाट हामीले सार्वजनिक गर्ने, त्यसपछि वडा वडामा कार्यक्रम जाँदाखेरि त्यति बेला हामी सूचना प्रकाशन गर्ने पनि काम गरेका छौँ। र आज जुन एउटा सुझाव दिनुभएको छ यसलाई वेबसाइटको रूपमा स्थापना गरेर रेगुलर रूपमा चाहिँ सूचना प्रभाव गर्नको लागि आगामी दिनमा चाहिँ हामी यसमा पनि विचार गरेर जनप्रतिनिधिहरूसँग सल्लाह गरेर यसलाई कसरी अगाडि बढाउनु सबैले कमसेकम सूचना पाउनुपर्छ भन्ने जुन कुरा राख्नुभएको छ यसको लागि धन्यवाद पनि दिन चाहन्छु।
9: नसर्ने रोगको रोकथाम र प्रारम्भिक पहिचानमा समुदाय स्तरमा खटिने स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने मानिएको छ। केएचडीसी कार्यक्रमलाई प्रभावकारी बनाउन उनीहरूले पुर्याएको योगदानको समीक्षा कार्यक्रममा प्रशंसा गर्दै सम्मान समेत गरिएको थियो।
2: नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढ़ेको छ। शुक्रबार प्रति तोला 3,300 रूपियाँले बढ़ेको सुनको मूल्य आइतबार तोलामा 2,800 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन प्रति तोला 3,19,500 रूपियाँमा कारोबार भएको छ। यस्तै आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी शुक्रबार प्रति तोला 4,985 रूपियाँमा कारोबार भएको थियो भने आइतबार 4,975 रूपियाँमा कारोबार भएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
14: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि

ब्रेकफास्ट अन्तर्राष्ट्रिय खबर। लामो समयदेखि भारत पश्चिम बंगालको दार्जीलिङमा उठ्दै आएको गोर्खाल्याण्डको मागप्रति भारत सरकार सकारात्मक देखिएको छ। यसैको परिणाम स्वरूप गृहमन्त्री अमित शाहको अध्यक्षता तथा मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा दार्जीलिङ र डुवर्स क्षेत्रका जनप्रतिनिधिका प्रत्यक्षित मागहरूको स्थायी राजनीतिक समाधानबारे छलफल गर्न सिलगढ़ीमा उच्च स्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा भारतीय संविधानको ढाँचा अन्तर्गत रहेर स्थायी राजनीतिक समाधान पीपीएस ल्याउने समझदारी बनेको छ। यसले गोर्खाली जनताको आकांक्षाहरूको समाधान गर्ने अनुमान गरिएको छ। बैठकमा पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी र केन्द्र तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकमा दार्जीलिङ र आसपासका पहाड़ी क्षेत्रसँग सम्बन्धित विभिन्न राजनीतिक सामाजिक र क्षेत्रीय मुद्दाहरूमा विस्तृत भएको जनाइएको छ। पहाड़ी क्षेत्रका विभिन्न राजनीतिक दल र संगठनका प्रतिनिधिहरूले छुट्टै संवैधानिक मान्यता र स्थायी राजनीतिक समाधानको माग उठाउँदै आएका छन्। र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साकको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले 14 साग आउँदो चैत 20 देखि 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपछि कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यस्तै सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहोर, इस्लामाबाद र फैसलाबादमा हुनेछन्। यसअघि सन् 2019 डिसेम्बरमा नेपालमा भएको 13 साग पछि आउँदो प्रतियोगिता आर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यसबेला सन् 2021 प्रतियोगिता आयोजना हुने भन्ने पनि बारम्बार सर्दै आएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। पूर्वी पहाड़ी जिल्लाहरूमा निरन्तरको वर्षा, विभिन्न ठाउँमा बाढ़ी र पहिरो, यातायात सञ्चालनमा कठिनाई। दीर्घरूख पहिचान र निवारणमा दमक नगरपालिकाको सक्रियता, समुदाय स्तरमा कार्यक्रम डीपी प्रतिष्ठानले गर्दैछ साझेदारी। मोरङको उर्लाबारी स्थित मदन भण्डारी अस्पतालमा जनशक्ति अभाव, स्वीकृत सेवा प्रवाहमा कठिनाई, स्वास्थ्य मन्त्रीद्वारा समस्या समाधानको आश्वासन। भारतमा उठिरहेको गोर्खाल्याण्ड मागबारे सिलगढ़ीमा उच्चस्तरीय बैठक सम्पन्न, समाधानको प्रक्रिया अघि बढ़ाउन समिति गठन। र 14 दक्षिण एसियाली खेलकुदको फेरि नयाँ मिति तय, पाकिस्तानका विभिन्न शहरमा आगामी चैतमा गर्ने निधो। यसका साथै साँझ 6 खबर परिक्रमा अहिलेलाई सकियो। भोलि बिहान 6:30 खबर परिक्रमा सहित पुनः उपस्थित हुनेछौ। तबसम्मका लागि म गोपाल बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।

0: This is Radio Songkhuasabha 95.5 MHz.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ.
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा.
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ.
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
4: सम्पर्क नम्बर 0295906667 र 9842226667.

लुम्बिनी प्रदेश सरकार विस्तारलाई लिएर विवाद उत्पन्न. पूर्व माओवादीका तीन नेतालाई मन्त्री बनाउन लागेपछि सत्तारूढ़ अन्य दलको आपत्ति. रौतहट प्रहरीले फरार व्यक्ति पक्राउको फर्जी तथ्याङ्क तयार पार्ने गरेको खुलासा. बाटोमा जरिवाना असुली गरे पनि कागजमा भने गिरफ्तारी उल्लेख गर्ने गरेको प्रवृत्ति. इजरायलसँग सुरक्षा सम्झौताका लागि रोकिएको वार्ता छिट्टै शुरू हुने सिरियाको अपेक्षा. र चौधौं एसियाली खेलकुद प्रतियोगिता आगामी चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा गर्ने निर्णय.

0: नमस्कार कान्तिपुर डायरीका साथमा दिप शिखर नवीन समाचार अब विस्तारमा।
1: सत्ता समीकरण मिलाउन खोजिएको लुम्बिनी प्रदेश सरकार विस्तारमै विवाद परेको छ। नेकपाबाट तीनजना पूर्व माओवादीलाई मन्त्री बनाउने तयारी भएपछि पूर्व नागरिक उन्मुक्ति र नेकपा समाजवादीबाट नेकपामा समाहित प्रदेशसभा सदस्य असन्तुष्ट बनेका छन्। उनीहरूले आफूहरूलाई विश्वासको मतका लागि मात्र प्रयोग गरिएको भन्दै विद्रोहको चेतावनी दिएका छन्। सोमबार नयाँ मन्त्रीलाई शपथ गराउने तयारी भइरहँदा मन्त्रालय संख्या बढ़दै गएको भन्दै प्रमुख प्रतिपक्षले पनि विरोध जनाएको छ। थप विवरण सहित बुटवल सहकर्मी घनश्याम गौतमले तयार पारेको एक सामग्री।
0: लुम्बिनी प्रदेशमा सरकार विस्तारको शुरूमै विवाद बढ़ेको छ। सत्ता साझेदारीमा रहेका एमाले र नेकपाबाटै मन्त्री चयनमा असन्तुष्टि बढ़ेको हो। नेकपाबाट तीन मन्त्रीका लागि नाम सिफारिस भएपछि तत्कालीन नागरिक उन्मुक्ति र नेकपा समाजवादीका प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेका छन्। तीन सदस्य रहेको नागरिक उन्मुक्ति र एक सदस्य रहेको नेकपा समाजवादी नेकपामा समाहित भएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार शपथ ग्रहण गराउने गरी थप मन्त्री र जिम्मेवारी हेरफेरको विवरण प्रदेश प्रमुख कृष्ण बहादुर घरते समक्ष पठाएका छन्। त्यही अनुसार सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपाबाट दाङका इन्द्रजित थारू, आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्रपूर्ण स्वास्थ्य र बर्दियाकी कृष्णा कुष्मा थारू कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने टुङ्गो लागेको छ। मन्त्री बन्न लागेका तीनैजना पूर्व माओवादी हुन्। थारू र पुनः पूर्व मन्त्री हुन्। एमाले नेकपा गठबन्धन बनेपछि पूर्व नागरिक उन्मुक्ति र समाजवादीलाई सरकारमा सहभागी गराउने गरी सहमति भए पनि आफूहरूलाई विश्वासको मत लिने प्रयोजनका लागि मात्र प्रयोग गरिएको भन्दै प्रतिपक्षको कुर्सी माग गरेका छन्। पूर्व नागरिक उन्मुक्तिकी प्रदेशसभा सदस्य नरमाया ढकालले आफूहरूलाई विश्वासको मतका लागि मात्र प्रयोग गरिएका विद्रोहको तयारी गरिरहेको जानकारी दिइन्। गोप्य रूपमा गोप्य कोठामै बसेर मन्त्रीको नाम सिफारिस गरियो रे, हामीलाई अहिलेसम्म पनि जानकारी दिइएको छैन। उनले भनिन्, बाहिर चलेको हल्ला अनुसार तीनजना नै पूर्व माओवादीलाई सिफारिस गरिएकाले हामी विद्रोहको तयारीमा छौं। उनले आफूहरूलाई विश्वासको मतका लागि संख्या पुर्याउन मात्र प्रयोग गरिएकाले सभामुखसँग प्रतिपक्षका लागि कुर्सीको व्यवस्था गरिदिन माग गरिएको बताइन्। मन्त्रालय बाँडफाँटको सहमति अनुसार एमालेलाई मुख्यमन्त्री, भौतिक पूर्वाधार, सामाजिक विकास, वन वातावरण तथा पर्यटन मन्त्रालय, नेकपालाई आर्थिक मामिला तथा योजना, स्वास्थ्य र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, पाँच सदस्य रहेको जसपा नेपाललाई शहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिंचाई र आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय दिइएको छ। जसपा नेपालबाट रूपन्देहीका सन्तोष कुमार पाण्डे शहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री र बाँकेका भण्डारीलाल अहिर आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री बन्ने भएका छन्। नेकपाबाट मन्त्रालय र मन्त्रीको टुङ्गो लागेसँगै एमालेका मन्त्रीको पनि जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार, रामजी घिमिरे सामाजिक विकास र तुलसी प्रसाद चौधरी वन वातावरण तथा पर्यटन मन्त्री बन्ने भएका छन्। एमालेबाटै अहिलेसम्म शहरी विकास मन्त्री रहेका गुल्मीका डिल्लीराज भूषाललाई बिना विभागीय मन्त्री बनाएर राख्ने तयारी छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममै आठ मन्त्रालय मात्र राख्ने निर्णय गरे पनि सरकारले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदासम्म दश मन्त्रालय पुगेका छन्। सरकारका प्रवक्ता समेत रहेका स्वास्थ्य मन्त्री रामजी घिमिरेले मन्त्रालय थप नहुने तर तत्कालको व्यवस्थापनका लागि जिम्मेवारी हेरफेर गर्न लागि बताए। उनले भने, सरकारको निर्णय अनुसार मन्त्रालय नहुने हो। सोमबार शपथ ग्रहण गराउने तयारी छ। त्यसपछि सबै टुङ्गो लाग्छ। बिना विभागीय मन्त्रालय केही समयका लागि मात्र रहने उनको भनाइ छ। प्रमुख प्रतिपक्षी दलका नेता दिल्ली बहादुर चौधरीले सत्ता टिकाउनका लागि सरकारको नीति तथा कार्यक्रम विपरीत मन्त्रालय संख्या थप गर्नुले राम्रो सन्देश नजाने बताए। उनले भने, मैले त विश्वासको मत दिने बैठकमै मन्त्रालय किन आठबाट नौ गराइयो भनी जवाफ मागेको थिए। अहिले त झन नौबाट पनि बढ़ेर दश सदस्यीय मन्त्री परिषद बनाइन लागेको सुन्दैछ। त्यो अत्यन्तै गलत छ। मन्त्रालयको स्पष्ट विवरण आएपछि संख्या वृद्धिको कारण माग गर्ने उनले बताए।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: रौतहट प्रहरीले फरार आरोपी पक्राउ गरेको भन्दै सार्वजनिक गरेका विवरण मध्ये अधिकांशलाई अदालतमा उपस्थित नगराई बाटो पसल वा घरमै जरिवाना असुलेर छाडेको पाइएको छ। जरिवाना तिरेका व्यक्तिलाई पक्राउ गरिएको भन्दै प्रचार गर्दा उनीहरूको प्रतिष्ठामा आँच पुगेको र कानूनी प्रक्रिया उल्लंघन भएको भन्दै अदालतका अधिकारी तथा पूर्व प्रहरी अधिकारीहरूले आपत्ति जनाएका छन्। कार्य सम्पादन मूल्याङ्कनमा संख्या बढ़ाउने स्वार्थले यस्तो प्रवृत्ति बढ़ेको आरोप लागे पनि प्रहरीले यसलाई जरिवाना तिर्ने सुविधा दिएको दावी गरेको छ। कान्तिपुर कर्मी शिव पुरीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: जिल्ला प्रहरी कार्यालय रौतहटले श्रावण 26 9 फरार आरोपीलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर जिल्ला अदालत गौरको तहसील फाटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार त्यस दिन प्रहरीले 3 फरार आरोपीलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छोडेको पाइएको छ। चौधरीले कान्तिपुरसँग भने पक्राउ परेका भनिएका अन्य 6 कैदी तोकी एकाहरू होइनन्, उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन्। कान्तिपुरले गरेको खोजीमा प्रहरीले अदालतमा जरिवाना रकम चाहिँ दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरे मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3 वर्ष कैद सजाय भएका खोभारी शाह सोनार र शिव मंगल प्रसाद कुशवाहालाई मात्र अदालतमा उपस्थित गराएको थियो। प्रहरीले फरार आरोपी पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको पनि नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो, त्यस बापत रसिद समेत थमाएको थियो। म पसलमै छु तर प्रहरीले पक्राउ गर्यो भन्दै समाचार आयो। उनले कान्तिपुरसँग भनिन् अदालतले तोकेको 1,000 रूपियाँ जरिवाना चाहिँ तिरेको थिए। उनले जेठ 19 पनि चेक अनादर मुद्दामा 1,500 जरिवाना तिरेकी थिइन्। अहिले पनि उनले 1,000 जरिवाना तिरेकी हुन्। कान्तिपुरले कुराकानी गरेका जरिवाना ठहर भएका अरू व्यक्तिहरूको भनाईबाट प्रहरीले जरिवाना तोकिएकाहरूलाई रकम असुल्न कुनै पाएक पर्ने स्थानमा बोलाउने गरेको पाइएको छ। कतिपयको हकमा प्रहरी घरमै पुगेर जरिवाना असुलेको छ, धेरैलाई रसिद पनि थमाएको छ। प्रहरी अधिकृतहरूका अनुसार जरिवाना असुलीका लागि प्रहरीले जिल्ला अदालतबाट 3 पुस्ते सहितको सूची लिने गरेको छ। त्यसको आधारमा सम्बन्धितलाई फोन गरेर बोलाउने गरिएको छ। कसैलाई नजिकको प्रहरी कार्यालय र कसैलाई बाटोमै बोलाएर रकम लिएर पछि रसिद दिन्छु भनेर फर्किने गरेको जरिवाना तिरेकाहरूको भनाइ छ। चेक अनादर मुद्दामा 500 रूपियाँ जरिवाना परेका चन्द्रपुर चारका विवेक घिसिङकी दिदी लक्ष्मीले चाहिँ अहिलेसम्म रसिद नपाएको बताइन्। जरिवाना नतिरेपछि उनी फरार सूचीमा देखिए, तर विवेक केही समय यता भारतमा छन्। प्रहरीले सोधखोज गरेपछि दिदी लक्ष्मीले जरिवाना बापतको रकम तिरिदिन् तर उनले रसिद पाएकी छैनन्। तर प्रहरीले 19 जेठमा विवेक सहित 26 फरार अभियुक्तलाई समातेको भन्दै विज्ञप्ति जारी गरेको थियो। चन्द्रपुर चारका वडाध्यक्ष रवि राणा मगर पनि विवेक लामो समयदेखि गाउँमा नरहेको बताउँछन्। उनले सो रकम चन्द्रनिगाहपुर चोक स्थित एक क्याफेमा जिल्ला प्रहरीबाट खटिएको टोलीलाई 19 जेठमा नगद बुझाएको बताए। फरार पक्राउको सूचीमा परेका अधिकांश चेक अनादर मुद्दाका व्यक्ति देखिन्छन्। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार गएको आर्थिक वर्षमा चेक अनादर मुद्दामा जरिवाना परेर फरारको सूचीमा 188 परेका छन्। उनीहरूलाई पक्राउ गरी 2,05,920 रूपियाँ असुलेको डीएसपी वसन्त गौतमको दावी छ। उनीहरू आफ्नो कारोबार बिग्रिएका कारण कानूनी झमेलामा परेको बताउँछन्। जरिवाना बुझाइसकेपछि आफूलाई पक्राउ गरिएको र जिल्ला अदालतमा बुझाइएको भन्दै विज्ञप्ति जारी हुँदा उनीहरू थप अपमानित भएको गुनासो गर्छन्। चेक अनादर मुद्दामा चन्द्रपुर 5 ओमगिरीस्थित जिल्ला प्रहरी गौरबाट खटिएको टोलीले फोन गरेर बोलाएर बाटोबाटै 500 जरिवाना लिएको थियो। जेठ 18 उनीसित जरिवाना बापतको रकम बाटोमै असुलेको प्रहरीले भोलिपल्ट फरार पक्राउ भनेर विज्ञप्ति जारी गरेकामा उनी आपत्ति जनाउँछन्। अदालतको फैसला कार्यान्वयनमा खटिएको एक प्रहरी जवानले घरमै गएर रकम असुल्ने गरेको स्वीकारे, तर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सीताराम रिजालको दावी चाहिँ भिन्न छ। उनले कान्तिपुरसँग भने 1,000-2,000 रूपियाँ जरिवाना भएकाहरू व्यक्तिहरू फरारको सूचीमा रहे पनि उनीहरूलाई सम्पर्कमा ल्याएर सहजीकरण मात्रै गरिएको हो। फरारको सूचीमा रहेकाहरूलाई पक्राउ गरेर अदालतमा नै बुझाउने हो। अदालतबाट कैद वा जरिवाना ठहर भई वर्षौंदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउनु प्रहरीको कानूनी दायित्व भए पनि कार्य सम्पादन मूल्याङ्कनमा अंक बढ़ाउन र संचार माध्यममा काम गरेको देखाउन फरार पक्राउको तथ्याङ्क बढ़ाउने गरिएको नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी बताउँछन्। फरार प्रतिवादीलाई पक्राउ गर्नुको साटो उनीहरूलाई पाएक पर्ने स्थान वा प्रहरी कार्यालयमा बोलाई जरिवानाको रकम उठाउने र पक्राउ गरी अदालत दाखिला गरिएको विवरण सार्वजनिक गर्ने गरिएको उनले बताए। अदालतबाट कैद वा जरिवाना ठहर भई फरार सूचीमा रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ। तर जिल्ला प्रहरीले कानूनी प्रक्रियालाई लत्याउँदै फरार भएकाहरूको तीन पुस्ते विवरण बोकेर पाएक पर्ने बजार पसल बाटोमै पुग्ने जरिवाना असुल्ने र त्यसलाई फरार पक्राउका रूपमा प्रस्तुत गर्ने गरेको पाइएको हो। प्रहरी प्रधान कार्यालय वा प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रमुखहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दा कति फरार पक्राउ परे र कति जरिवाना असुल भयो भन्ने तथ्याङ्कलाई पनि आधार बनाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। काम गरेको देखाउँदा प्रहरी प्रधान कार्यालयबाट फिल्डमा खटिएकादेखि प्रमुखसम्म मूल्याङ्कनमा समेटिने गर्छन्। वास्तविक खोजी र अनुसन्धान गर्नुको साटो गाउँबाट नागरिकबाट जरिवाना असुली गरेर पक्राउको संख्या बढ़ाउनु उनीहरूका लागि सजिलो बाटो बनेको देखिन्छ। यसैका आधारमा प्रहरीले यस महिना यतिजना फरार पक्राउ यति जरिवाना असुल भन्दै नियमित रूपमा प्रेस विज्ञप्ति जारी गर्ने गरेको छ। सर्वसाधारण र संचार माध्यमलाई प्रहरी निकै सक्रिय छ भन्ने देखाउन यस्तो विवरण सार्वजनिक गर्ने गरिएको हुन सक्ने अधिवक्ता विपिन गौतम बताउँछन्। अदालतको फैसला कार्यान्वयन गर्ने विधि र प्रक्रिया भए पनि प्रहरी आफै न्यायाधीश र असुलीकर्ता बनेर घरमै लेनदेन मिलाउँदा न्यायिक प्रक्रियाको अस्तित्व नै जोखिममा पर्ने गौतमले बताए।
1: बलात्कारपछि हत्या गरिएका बाराको सिमराकी बालिकाको दाह संस्कार गरिएको छ। सरकार सहित तीन बुद्धे सहमति गरेर उनका बुबामा फर्किएपछि धार्मिक र सामाजिक परम्परा अनुसार दाह संस्कार गरिएको हो। बालिकाको पार्थिव शरीरमा उनका बुबाले दागबत्ती दिएका थिए। अन्तिम संस्कार अघि बालिकाको सब परिवारकोले कलैया प्रादेशिक अस्पतालबाट बुझेका थिए। कड़ा सुरक्षाका बीच गरिएको दाह संस्कारका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र समेत उपस्थित थिए। साउन 31 घरबाट हराएकी बालिकाको बलात्कारपछि विभत्स हत्या गरिएको अवस्थामा गत मंगलबार साँझ शव फेला परेको थियो।

0: वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: ओहो जेठा बजार हिँड कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: घट लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका हुला जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका
4: हुलास भए अरू किन खोज्ने
5: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग जापान र अस्ट्रेलिया लगायत मुलुकमा पछिल्लो समय नेपाली डायस्पोरा तीव्र रूपमा बढ़िरहेको छ नेपाली डायस्पोरा तीव्र रूपमा बढ़े पनि विदेशस्थित नेपाली नियोगको जनशक्ति र स्रोत साधन त्यस अनुसार विस्तार भने हुन सकेको छैन राजदूतविहीन नियोगहरू न्यूनतम कर्मचारीबाट राहतानी कन्सुलर सेवा र कागजात प्रमाणीकरणको बढ़दो चाप धानिरहेका छन् सरकारले आर्थिक कूटनीति र प्रवासी सेवा सुधारका लक्ष्य अघि सारे पनि नियोगको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता बजेट कटौती र प्रशासनिक अन्यलमा परेको छ यसै सन्दर्भमा कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको एक सामग्री
6: जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा तीनजना कर्मचारीबाट काम शुरू भएको थियो त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले जसोतसो धानिरहेका छन् कार्यवाहक राजदूत पौडेल भन्छन् दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नागिसकेको छ तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन उनका अनुसार 61 वर्ष अगाडि 3 कर्मचारी थिए अहिले 4 जना छन् नेपाली डायस्पोरा दिनदिनै बढ़दो छ तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ दूतावासले फिजी न्यूजील्याण्ड पपुवा न्युगिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ कार्यवाहक नियोग प्रमुख तारा गौतम नेपालीको संख्या बढ़ेसँगै राहदानी कन्सुलर सेवा तथा अधिकृत वारेस नामा लगायत कामका लागि सयौं नेपाली दूतावास पुग्ने गरेको बताउँछिन् सेवाग्राहीको चापको तुलनामा स्रोत साधन र जनशक्ति कम छ चार कर्मचारीलाई टाउको उठाउने फुर्सद नहुने उनको भनाइ छ राहदानी लिनका लागि दैनिक 150 हाराहारी सेवाग्राही आउने गरेको नियोग प्रमुख गौतम बताउँछिन् उनीहरूको बायोमेट्रिक लिने फोटो खिच्ने सहित प्रमाणित गर्नुपर्ने सम्मका सबै काम नियोग प्रमुखले गर्नुपर्ने बाध्यता छ जापान र अस्ट्रेलियाका दुई नियोगको अवस्थाले फैलिदो नेपाली डायस्पोरा र विदेश स्थित नेपाली नियोगमा उपलब्ध जनशक्तिबीच संगति देखिँदैन केही वर्ष यता रोजगारी अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशी नै नेपालीको संख्या ठूलो छ नियमित सेवा सँगै आर्थिक कूटनीति नेपाली श्रमिकहरूको पेशागत सुरक्षा लगायतका विषयमा समेत काम गर्नुपर्ने भए पनि नेपाली नियोगको क्षमता वृद्धि भएको छैन जसले गर्दा नेपाली नियोगहरूबाट लगानी पर्यटन र वैदेशिक व्यापार वृद्धिमा अपेक्षित योगदान हुन सकेको छैन नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने विभिन्न कागजातको प्रमाणीकरण सम्बन्ध विच्छेद वा सम्पत्तिको हकका लागि अधिकृत वारेसनामा लगायतका कामको चाप दूतावासमा अत्यधिक छ सरकारले विदेश स्थित नेपाली नियोगलाई द्विपक्षीय व्यापार बढ़ाउने लगानी भित्र्याउने पर्यटन प्रवर्धन र समग्र आर्थिक कूटनीतिलाई सबल बनाउने लगायत लक्ष्य हरेक वर्ष दिँदै आएको छ सरकारका ती लक्ष्यहरू जेनतेन चलेका नियोगहरूबाट हासिल नहुने पूर्व कूटनीतिज्ञहरू टिप्पणी गर्छन् पूर्व परराष्ट्र सचिव मदन कुमार भट्टराई जहाँ काम बढ़ी छ त्यहाँ आवश्यकता छ त्यहाँ जनशक्ति र अन्य स्रोत साधन थप्नुपर्ने बताउँछन् कामको चाप बढ़ी भएको दूतावासको क्षमता अभिवृद्धि गर्न सके मात्र राम्रो नतिजाको अपेक्षा गर्न सकिने उनको भनाइ छ संयुक्त राष्ट्रसंघका 3 स्थायी नियोग तथा विभिन्न 31 मुलुकमा राजदूत रहने गरी दूतावास छन् त्यसबाहेक 10 स्थानमा महावाणिज्य दूतावास र भारतको विशाखापट्टनममा फिल्ड कार्यालय छ कुल 45 स्थानमा नेपाली नियोगहरू छन् त्यसमध्ये जेठ 15 चालू आर्थिक वर्षको बजेट भाषणबाट डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास तथा चीनको छेङदू अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनममा रहेको दूतावासको कार्यालय बन्द गर्ने घोषणा गरिएको छ तर ती नियोगहरू अहिलेसम्म बन्द भइसकेका छन् छैनन्। सबै 45 वटै नियोगमा राजदूत तथा महावाणिज्य दूत सहित 244 जनाको दरबन्दी छ। नेपालको पहिलो वैदेशिक नियोग बेलायतमा खोलिएको हो। सन् 1934 लन्डनमा स्थापना गरिएको नियोगमा हाल राजदूत बाहेक जम्मा 5 जना कूटनीतिक कर्मचारी छन्। त्यस्तै युएईको अबुधाबीमा 8, कुवेतमा 7, मलेसियाको क्वालालम्पुरमा 9, कतारको दोहामा 9, साउदी अरेबियाको रियादमा 8, अमेरिकाको वाशिङटन डीसीमा 7, संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग न्यूयोर्कमा 11, स्थायी नियोग जेनेभामा 7 र भियना स्थित स्थायी नियोगमा 3 जना कर्मचारी छन्। विदेश स्थित नियोग मध्ये सबैभन्दा बढ़ी दरबन्दी नयाँ दिल्लीमा छ। नियोगको नेतृत्व गर्ने राजदूत र महावाणिज्य दूतको जिम्मेवारी तथा भूमिका वृहत हुने भएकाले कर्मचारीमा गणना गर्न नहुने परराष्ट्रका अधिकारीहरूको भनाइ छ। नेपाली कामदारको उल्लेख्य संख्या रहेका कतार, साउदी अरब, युएई र मलेसियाका नियोगमा वैदेशिक रोजगार बोर्डले स्थानीय कर्मचारी राख्न आर्थिक सहयोग गर्दै आएको थियो। बोर्डले ती नियोगमा 19 जना स्थानीय कर्मचारीका लागि वार्षिक 2,57,00,000 खर्च गर्दै आएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनले त्यसलाई नियम विपरीत भनेपछि गत वर्षबाट बोर्डको सहयोगमा राखिने कर्मचारी कटौती भएको छ। विदेश स्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयसँगको छलफलमा कर्मचारीको संख्या बढ़ाउनु पर्ने माग गर्दै आएका छन्। मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर छेत्री पौडेल विदेश स्थित नियोगहरू धेरै वर्षदेखि न्यूनतम दरबन्दीमा चलिरहेको स्वीकार छन्। पछिल्लो 20 वर्षमा नेपाली डायस्पोराको आकार उल्लेख्य रूपमा विस्तार हुने क्रमसँगै नियोगहरूको जिम्मेवारी पनि थपिँदै गएको उनको भनाइ छ। यसैबीच सरकारले 17 वटै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण गराएको छ। सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यका साथ ओएनएम गरिएकाले परराष्ट्रले दरबन्दी थप्न चाहेर पनि सकेको छैन। खारेजीको प्रस्ताव गरिएका 6 वटा नियोगका कार्यरत रहेका परराष्ट्र सेवाका कर्मचारीलाई अन्य दूतावासमा थप्न खोजिएको छ। तर त्यसरी गरिएको ओएनएम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्रमाणीकरण हुन नसक्दा केही स्थानमा कर्मचारी थप गर्ने परराष्ट्रको योजनाले मूर्त रूप लिएको छैन।
7: दैनिकको 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: ओहो जेठा, बजार निस्कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: घट लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ प्रयोग गरेको हुलासको गुडा छ जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
9: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। जुम्लाको चन्दननाथ बहुदेशीय सहकारीले किसानका बगैंचामै पुगेर स्याउ खरिद गर्दै यस वर्ष 3,00,000 किलो देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। गुणस्तर र आकार अनुसार मूल्य निर्धारण, बजार मूल्यभन्दा प्रति किलो 5 रूपियाँ बढ़ी भुक्तानी तथा कोल्ड स्टोर र प्रशोधनको व्यवस्थाले किसानलाई उचित मूल्य र सहज बजारीकरणको अपेक्षा गरिएको छ। कृषि प्राविधिकको सिफारिशपछि मात्र स्याउ संकलन गर्ने व्यवस्था सहितको प्रत्यक्ष बजार सञ्जालले जुम्ली स्याउको पहिचान, गुणस्तर र किसानको आमदानी बढ़ाउने विश्वास गरिएको छ। जुम्लामा स्याउ उत्पादन बढ़दै गए पनि बजारको सुनिश्चितता नहुँदा किसानले वर्षभरि गरेको मेहनतको उचित मूल्य पाउन सकेका छैनन्। स्याउ पाक्नु अघि नै बगैंचामै बिक्री गर्नुपर्ने बाध्यता र बिचौलियाको प्रभावका कारण किसानले सस्तोमा उत्पादन बेच्नुपर्ने अवस्था छ। यही समस्या अन्त्य गर्न चन्दननाथ बहुदेशीय सहकारीले यस वर्षदेखि किसानको बगैंचामै पुगेर स्याउ खरिद गरी देशका ठूला बजारसम्म पुर्याउन थालेको छ। चन्दननाथ बहुदेशीय सहकारीकी अध्यक्ष विष्णु बुढाका अनुसार यस वर्ष 3,00,000 किलो स्याउ बजारमा पुर्याउने लक्ष्य छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र बिचौलियाको प्रभाव बढ़दै जाने समस्या समाधान गर्न सहकारीले बगैंचामै पुगेर स्याउ संकलन गरिरहेको उनले बताइन्। जुम्लाका किसानका लागि स्याउ आमदानीको प्रमुख स्रोत हो, तर बजारको सुनिश्चितता नहुँदा आफूले चाहेको मूल्यमा बिक्री गर्न नसक्नु उनीहरूको पुरानै समस्या हो। यही समस्या समाधान गर्ने उद्देश्यले सहकारीले यस यस वर्षदेखि स्याउको व्यवस्थित बजारीकरण शुरू गरेको प्रबन्धक ऋषिराम पाण्डेले बताए। सहकारीले किसानको बगैँचामै पुगेर स्थानीय र पुजी जातका स्याउ खरिद गरिरहेको छ। त्यसका लागि गाउँपालिका किसान र सहकारीको पहिचान झल्किने 30,000 कार्टुन तयार गरिएको छ। एउटा कार्टुनमा 10 किलो स्याउ प्याक भइरहेको छ। यसरी यस वर्ष करिब 3,00,000 किलो स्याउ देशका विभिन्न

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खानबारी 1 सङ्खुवा सभा।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97429222।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
7: र 9919-32-76-75।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार, साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न, यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह, फोहोरको असरले गाउँ छान्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय,
2: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
1: स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो, स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह, झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी,
3: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं।
1: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासुपा सभापतिको निर्देशन, मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी, होस्टेललाई एक महिनाको अल्टिमेटम,
4: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए,
1: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 सम्म हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
6: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गैराती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलचनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलचनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्यु मृत्यु दर 60% छ। शुरूमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर थप
6: पछिल्लो 6 कम्तीमा 21 मृत्यु भएको छ भने 59 संक्रमित भएका छन्। झापा जिल्लामा 10 संक्रमण पुष्टि भएकोमा 6 मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन भए घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घरधनीसँग जग्गाधनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झैझगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
6: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक, वार्डिन तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरिएको शिक्षा विभागका प्रमुख नवराज ठोकालले बताउनुभयो। बञ्चरी डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
2: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको मानवहरूपालिकाले समाधान खोजेको हो भने अरू कसैलाई बोलाउनु पर्दैन। सरकारवाला उठिन नि पर्ने छैन, जनप्रतिनिधि उठिन नि पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, मानवहरूपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
7: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौं, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौं, सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन।
6: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-देखि 28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
8: त्यो अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
6: कृषिमा सरकारी लगानी बढ़ेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ़दै, बस्ने उपाय के होला? सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
12: धनकुटाको छतर झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनको खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50 लाख रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
8: अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने। अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
12: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5 लाखदेखि 30 लाखसम्म किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ,
13: हामी 270-275 घरबाट अहिले 20 जनाको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर, सबै युवाहरू जति यही लागेको छ नि कृषिमा। र बजार भाव त तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने तल्लो बेच्नेले पनि 5 लाख 6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
12: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
14: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
12: धनकुटाको छतर जोरपाटी गाउँपालिका, पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
15: इन्डिया जाने भनेको छ, अब मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो। सिधुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 वटा गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश जाँदैन, बंगलादेश पनि जान्छ।
12: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर तेह्रथुम र शंखुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
16: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरो आउँछ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाल्यो, त्यहीदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ र त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
12: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2,800 भन्दा बढ़ी संक्रमित।
17: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
1: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
17: बालबालिकामा पनि डेंगी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्, सो बालबालिकामा पनि डेंगीको संक्रमण डेंगीको सिजनमा देखिन्छ।
21: अनि पहिला सामाजिक सञ्जालमै आएपछि र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो
17: यस्तो हो, त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
21: कसरी जोगाउने त बालबालिकालाई?
17: अब बालबालिकालाई अनि खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौ नि साँझको बेलामा खुट्टाहरू, हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
21: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले, त्यो चाहिँ कतिको भयो?
17: अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन, अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन, सो त्यस्तो बेलामा चाहिँ अब दुई तिन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
21: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरन्तै लानु पर्यो अस्पताल?
17: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर सिकिस्त भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन, काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार वमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुन सक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ।
21: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिन पर्ने?
17: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा झोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने होइन, पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
21: त्यो चाहिँ खास के कारणले हुने गर्छ?
17: भाइरसको
21: कारणले, मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
17: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्।
21: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
17: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है, यो
21: प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
17: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ, सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन, बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो। त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
21: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता
17: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
21: आत्तिनुपर्ने अवस्था चाहिँ कुन बेला?
17: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो।
21: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
17: होइन? यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ, यो भनेको साधारण समस्या हो।
21: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
17: यो पनि धेरै जस्तो चार पाँच
21: वर्ष।
18: जनपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन राष्ट्रपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ।
0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852060177।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल,
11: सम्पर्क नम्बर 9816655553
10: र 9842318049।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संकुला सभा, सम्पर्क नम्बर 0295625201 97429225020।
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन त काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संकुवा सभा।
13: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0291404084 र 98045485827।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: ओहो लु, नमस्कार है सर।
19: ओहो लु, नमस्कार है सर। नमस्कार।
18: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
19: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
20: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
20: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
20: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल, 98615349444
20: र 0295901555।
1: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
21: आयो सबको घर घर मायो।
22: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
25: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
26: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
25: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
25: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
26: दाँत खोल्ने, दाँत सफा गर्ने,
25: दाँतको एक्सरे गर्ने,
26: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
25: झिक्न मिल्ने आरपीडी लगाइने,
26: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
25: बाङ्गो टिङ्गो दाँत मिलाइने,
26: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
25: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
26: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: आज विक्रम सम्वत 2083 साल भदौ 8 गते सोमबार साउन शुक्ल द्वादशी 24 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: छोरीहरू सधैँ असुरक्षित, रविलाई जोगाउने राहदानी विधेयक अघि बढ़्यो। बिजुलीमा स्वर्णिमले कर लगाउने, विराजले सहुलियत दिने, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्टाउँदै सातु व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकको शुभ समाचार।
0: कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा शहरमा उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल, अर्गानिक फार्म हाउसदेखि ठूला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। शहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ़दो चासो र जंक फूडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेसाले इन्जिनियर भए

0: अनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जाँतोमा सातु सागे विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जाँतोले जौ, चना, चामल, भटमास, उभा र मकैको सातु बनाउँदै आएको छ। मिक्सर स्पेशल सातु पनि ग्राहकको रोजाईमा रहेको सापकोटा बताउँछन्। स्पेशल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रूट समेत राखिएको हुन्छ। ढिकी जाँतो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका शहरमा विभिन्न मार्ट मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षकमा शोभा गेवालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ, यो लिँदैछौं। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बाल बालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अबोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं, र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं? एउटा प्रश्न परिवारको पीड़ामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन, इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कतिपटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन्, अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र 3 वर्षकी ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीड़ा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिँदा मन थाम्नै सकिँदैन। हे भगवान, ती नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन, तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित, नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो।
0: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढ़ेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 सालमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढ़ेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झूठो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था अट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000-2,00,000 रूपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी ऐन 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000-5,00,000 रूपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
7: केही समयता ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटके घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 मुद्दाको बिगो मात्रै करोड़ौं रूपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस र सुरक्षण मुद्रण खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगायत छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8,36,00,00,000 रूपियाँ बिगो सहित 5 पूर्व मन्त्रीहरू र 10 सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डा रामशरण महत, स्वर्गीय पुष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्यवस्था व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरूङ दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
7: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 जना कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3-3 वर्ष कैद सजाय भएका खोबारी शाह, सोनार र शिवमंगल प्रसाद कुशवाहलाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
0: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित, बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाण्डुमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले 7 प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति सम्वादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
7: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपरेको थियो। यता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसूल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक, व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई, खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने, ऊर्जाले महसूल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 19 पुष 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य, वायु, जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन, प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्य